सरकारले अन्तर्राष्ट्रिय पूँजी बजारबाट ऋण उठाउन कानूनी बाटो खोल्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा विदेशी मुद्रामा पनि ऋण पत्र जारी गर्न पाउने प्रावधान समेटिएको छ।

2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बर्खायाम शुरू भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढ़ेको छ। नारायणगढ मुगलिन सड़क खण्डको तीन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्साएर सवारी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ।
2: सरकारले शिक्षा नियमावली 2059 दशौं संशोधन अर्थात शिक्षा नियमावली 2083 विद्यालय शिक्षा अब दुई तहको मात्र बनाउने कानूनी आधार तयार पारेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावली संशोधन गरी विद्यालय शिक्षालाई आधारभूत कक्षा 1-8 र माध्यमिक कक्षा 9-12 गरी दुई तहमा मात्र सञ्चालन गर्ने कानूनी आधार तयार पारेको हो।
1: नेपाली कांग्रेसले बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा यही साउन 6 गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाण्ड उपत्यकामा ग्रीन रन आयोजना गर्ने घोषणा गरेको छ।
2: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,000 रूपियाँ राजस्व उठाएको छ। यो आर्थिक वर्ष 2079-80 यता सबैभन्दा धेरै हो। आर्थिक वर्ष 2079-80 41,15,76,00,000 रूपियाँ राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ।
1: सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंक दिन बैंकलाई दिन बैंकर्सहरूले सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न परेको विधेयकमाथिको छलफलमा सहभागी बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउनुपर्ने सुझाव दिएका हुन्।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,250 मेट्रिक डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ। ग्लोबल टेण्डर मार्फत खरीद गरिएको 30,000 मेट्रिक टक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई 10 आइपुगेको थियो।
1: अब शेयर बजार। गत साता नेपाल धितोपत्र बोर्डको 10 पूँजी बजार विकास मार्गचित्र र चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भइसँगै लगानीकर्ता उत्साहित बनेका छन्। असार 29 सोमबारसम्म निरन्तर बजार घटी पनि लगानीकर्ताका एक समूह बोर्डमा बजार सुधारको पहलका लागि धरना दिन गएका थिए। सोही दिन बोर्डले नीति तथा कार्यक्रमसँगै पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको थियो। असार 29 घटेर 2,570.18 बिन्दुमा बन्द भएको नेप्से त्यसपछि चार कारोबार दिन निरन्तर बढ़ेर 2,677.54 बिन्दुमा बन्द भएको छ।

0: 선물로 싸면 싸게 보너스 빵. 비싸게 널리고 계속만 다 비대와 세호.
1: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
0: भरपूर
1: मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप

0: अब विदेशका खबर। रूसले युक्रेनका विभिन्न शहरलाई लक्षित गरी शनिबार भीषण ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परि कम्तीमा चारजनाको मृत्यु हुनुका साथै 36 जना भन्दा बढ़ी घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। उत्तर पूर्वी शहर खर्किवमा 3 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्।
1: साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। स्पेनलाई फिफा विश्वकप 2026 को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाड़ी हुन् लामिन एमाल। 19 वर्ष एमालले डेब्यू विश्वकपमा आफूलाई स्थापित गर्न सफल भए। बार्सिलोनाका स्टार एमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमान कायम गरेका छन्। 16 वर्ष अघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एक पटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ। त्यस्तै यो उपाधिले केवल विश्वकप जितेको अर्थ राख्दैन, बरू स्पेनको नयाँ पुस्ताले अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्न थालेको संकेत दिने पनि विश्लेषण गरिएको छ। त्यस्तै किलियन एम्बापेले यस विश्वकपमा 10 गोल गर्दै लगातार दुईपटक गोल्डन बुट जित्ने पहिलो खेलाड़ी बनेका छन्। एम्बापेले 22 विश्वकप खेलमा 22 गोल गर्दै लियोनल मेस्सीको 21 गोलको कीर्तिमान तोडेर सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।
0: अब विचार विश्लेषणको पालो। चुन देवीको ललकारमा सानेपाको हुंकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। विधानभन्दा माथि पार्टी सभापति पनि छैन। आज नेपाली कंग्रेस वैधानिक रूपमा 15 महाधिवेशन गर्ने तर्खरमा जुटेको छ। विशेष महाधिवेशनबाट आएका पार्टी सभापति गगन कुमार थापा विधानभन्दा बाहिर गएर पार्टीका कुनै काम कार्यवाही हुन नसक्ने अडानमा रहेका छन्। पार्टी एक ढिक्का छ। चुनदेवीमा सहभागी हुने बाहेक विशेष महाधिवेशनलाई नेपालका संवैधानिक निकायले स्वीकार गरिसकेको छ। यसरी विधानत संविधानत वैध भएको पार्टीलाई अवैध हो भन्ने रोइलो किन होला? देवीलाई सानेपाले बोलाएको छ। सानेपाले विधान सम्मत तरिकाले बोलाउने हो, विधान मिचेर बोलाउने होइन। विधान सम्मत तरिकाले बोलाएको ठाउँमा जानु आवश्यक पनि हो। चुनदेवीलाई सानेपामा विलय गराउ। सानेपा नै नेपाली कंग्रेसको वैधानिक मुकाम हो। बाहिर बसेर आफूलाई शिवजीको घाटीको सर्प नमानौ।
1: भाषणमै सीमित सड़क सुरक्षा शीर्षकमा डाक्टर पुष्पराज पन्तको विचार नागरिक दैनिकमा छापिएको छ। मोटरसाइकल दुर्घटनामा टाउकाको चोटबाट जोखिन अनिवार्य हेलमेटको नियम घोषणा गरिन्छ, तर त्यसको कार्यान्वयनका लागि न्यूनतम पूर्वाधार बनाउन राज्य तयार छैन। केवल केही लाख रूपियाँको लागतमा स्थापना गर्न सकिने हेलमेट गुणस्तर टेस्टिङ ल्याब खोल्न सरकारले कुनै तदारूकता देखाएको छैन।
0: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सल्लाह दिन्छु।
1: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
3: समयको साथमा जितु सुनचाँदी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिपुरा 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखान्न

0: रेडियो आदि खुला 105.4
1: छानछानदी फाल क्षेत्र शिव मंदिर को सूचना।
2: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
2: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9857875373।
2: छाङसाङ्दी छाय क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट चार छाङसाङ्दी।
0: रेडियो आदि खुला 105.4।

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल र बहस गर्ने गर्दछौ, खबरदारी गर्ने गर्दछौ, सीधा प्रश्नको सीधा जवाफ पनि माग्ने गर्दछौ र विशेष गरी सड़कमा विस्तारै असन्तुष्टिका स्वरहरू बढ़िरहेका छन्। माइतीघरदेखि सिंहदरबारसम्म पनि विरोध प्रदर्शन भएको छ। असारको अन्तिम सातासम्म आइपुग्दा काठमाण्डुका सड़कले नागरिकको आक्रोश ठेगिरहेको छ। सरकारले आउटसोर्सिङ प्रणालीलाई प्राथमिकता दिँदै सार्वजनिक खर्च नियन्त्रण गर्ने नाममा संघ प्रदेश र स्थानीय तहका करिब 60,000 करार अस्थायी तथा जेल अधारे कर्मचारी हटाउने नीतिगत प्रस्ताव तयार गरेपछि करार कर्मचारीहरू समेत यतिखेर विरोधमा उत्रिएका छन्। सन्नाटा छाएको छ, जताजतै असन्तुष्टिका स्वरहरू छन्। बाटो बाटै फर्काइएका छन् मिटर ब्याज पीड़ितहरू, तर मिटर ब्याज पीड़ितका समस्या समाधान हुने कि नहुने भन्नेमा पनि अझै पनि दुधार छ। र यतिखेर विनु र निहारीकासँग भेट गर्न गृहमन्त्रीलाई निर्देशन पनि दिएको छ। अधिकार कर्मी विनु यादव र निहारीका राजपूतलाई भेट्न संसदीय समितिले निर्देशन दिएको छ। उनीहरूलाई लछार पछार गर्दै सिंहदरबार अगाडिबाट कपड़ा च्यातेर प्रहरीले सड़कमा तानिरहेका दृश्यहरू यतिखेर देखिएका छन्। हरेक नागरिकहरूलाई भेट्नुपर्छ, हरेक नागरिकका आवाजहरू सुन्नुपर्छ, हरेक नागरिकका समस्यालाई सम्बोधन गर्नका निम्ति सरकार तदारूकताका साथ अगाडि बढ़नुपर्छ। तर सरकार आज किन निरीह बन्दैछ, सरकार आज किन निर्मम बन्दैछ, सरकार आज किन अधिनायकको ताको बाटोमा जाँदैछ भनेर जनताले प्रश्न गरिरहेका छन् आदरणीय श्रोता। तर सरकारलाई जुन जनताले म्यान्डेट दिएका छन् सरकार सफल हुनुपर्छ, सरकार राम्रो ढंगले अगाडि बढ्नुपर्छ, सरकारले जनताका आँसुहरू पुछ्नुपर्छ। अब सरकारले हरेक क्षेत्रका नागरिकका आँसुहरू पुछ्नुपर्छ, सरकारलाई अब फेल हुने छूट छैन, सरकारलाई समर्थन छ, सरकारलाई सबैको साथ छ, यतिखेर समर्थन छ। कालो बजारी बढ़ेको छ, बजारमा महँगी छ, जताततै किसानहरू चिन्तित छन्, तैपनि सरकारलाई त्यति धेरै विरोध गरेका छैनन्। किनभने भर्खरै 110-115 दिन भएको छ, सरकारको धेरै विरोध नगरौं भनेर जनताहरू यतिखेर चुपचाप लागेर बसेका छन्। यसको फाइदा सरकारले राम्रो काम गरेर उठाओस्, स्टन्ट गरेर होइन। जब जनता सड़कमा जाग्छन्, जब जनता सड़कमा आउँछन्, जब जनता सड़कमा प्रदर्शन गर्न आउँछन्, तब सरकारलाई हम्मे हम्मे पर्न सक्दछ। भाद्र 23 र 24 आएको धेरै बितेको छैन, त्यसबाट पनि सरकारले सिक्नु पर्दछ, त्यसबाट सरकारले सोच्नु पर्दछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ रवि स्वर्णिम एकान्त बासले यतिखेर तरंग पैदा गरेको छ। आदरणीय श्रोता, लामो छलफलमा अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष तीनवटा विकल्प अघि सारेको विश्वस्त स्रोतले दावी गरेको छ। प्रधानमन्त्रीले कार्यशैली सुधार्नुपर्ने, सरकारलाई पार्टीले लगाम लगाउनुपर्ने, प्रधानमन्त्री अहिलेकै ढंगले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिने डाक्टर सोन वाग्लेले बताइरहँदाखेरि यतिखेर उहाँहरूको भेटले तरंग पैदा गरेको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ नेपाली बहसमा रवि र स्वर्णिम एकान्त बासमा एक्ला एक्लै किन भेटे, ढोली खेल गएर, यसको विषयमा सरकारका कारण पार्टीलाई अप्ठ्यारो पर्नु हुँदैन, कमजोरी भए सच्याएर जानुपर्छ, यो सरकारलाई असफल हुने र नागरिकलाई अप्ठ्यारो पर्ने गरी काम गर्ने छूट छैन। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र बालिनको सचिवालय टीममाथि निकै ठूलो समस्या सिर्जना गरेको भन्दै विरोध भइरहेको छ, आलोचना भइरहेको छ। आदरणीय श्रोता, आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ 16 वर्षपछि नयाँ पुस्ताले फर्कायो लारोजाको साग। यतिखेर स्पेनले विश्वकपको उपाधि जितेको छ, एम्बाप्पेले तोडे विश्वकप गोलको रेकर्ड, मेसीलाई रेकर्ड तोड्ने पनि यतिखेर मौका थियो। आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौ स्पेनले आफ्नो पक्षमा उपाधि हासिल गरेको छ, स्पेन विजयी भएको छ, स्पेन यतिखेर चाहिँ विजयी हुँदै गर्दाखेरि अर्जेन्टिनाले उपाधि हासिल गर्न सकेन, उपाधि जित्न सकेन। आज हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता, हामी फुटबलको चर्चा गर्न चाहन्छौ, खेलको चर्चा गर्न चाहन्छौ। यतिखेर नेपाली समर्थकहरू पनि रातभर टेलिभिजनका अगाडि हेरिरहेका थिए। स्पेनलाई च्याम्पियन बनाएका 19 वर्षीय इमाल, बार्सिलोनाका स्टार इमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमानहरू यतिखेर कायम गरेका छन्। जम्मा 19 वर्षको ठिटोले, आदरणीय श्रोता, 19 वर्षीय युवा खेलाड़ी लमेन इमालले को उत्कृष्ट प्रदर्शन प्रेरित स्पेनले फिफा विश्वकप 2026 को उपाधि यतिखेर जितेको छ। इमालले विश्वकपमा तीस पटक सफल ड्रिबल गर्दै विपक्षीको रक्षा पंक्ति भत्काउन मुख्य भूमिका निर्वाह समेत गरेका थिए। विश्वकप इतिहासकै कान्छो गोलकर्ताको सूचीमा समेटिएका एमालले प्रतियोगिताभर सातौं उपाधि आफ्नो नाममा यतिखेर लेखाएका छन्। स्पेनलाई फिफा विश्वकप 2026 उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाड़ी लामिन एमाल, उनी 19 वर्षीय मात्र हुन्। बार्सिलोनाका स्टार एमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमानहरू कायम गरेका छन्। उनले साउदी अरेबिया विरूद्ध गोल गर्दै विश्वकपमा गोल गर्ने इतिहासकै सबैभन्दा कान्छो स्पेनिस खेलाड़ीको समेत कीर्तिमान बनाएका थिए। यो गोलले उनलाई विश्वकप इतिहासकै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाड़ीको सूचीमा समेत सामेल गरायो। 18 वर्षको उमेरमा आफ्नो पहिलो विश्वकप गोल गर्दै उनले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको रेकर्ड पछि पारेका थिए। उनी कम उमेरमा गोल गर्ने खेलाड़ीको 9 स्थानमा छन्। आदरणीय श्रोता, एमालले आफ्नो रचनात्मकता, गति र दबावका बीचमा पनि देखाएको शान्त प्रदर्शनले खेललाई निरन्तर प्रभाव पारिरह्यो। उनको यही प्रदर्शनले स्पेनलाई एक कठिन प्रतियोगिता पार लगाउन र अन्तत आफ्नो दोस्रो फिफा विश्वकप उपाधि उचाल्नका लागि मदद गरेको थियो। आजले श्रोता, स्पेनले उपाधि जितेको छ। एमालले यस प्रतियोगितामा 30 पटक सफल ड्रिबल गर्दै सबैभन्दा बढ़ी ड्रिबल गर्ने खेलाड़ी समेत बने 19 वर्ष र एक दिनको उमेरमा एमाल फिफा विश्वकपको नकआउट खेलमा पेनाल्टी जित्ने गत 60 वर्ष यताकै दोस्रो सबैभन्दा कान्छो खेलाड़ी समेत बनेका छन्। यस सूचीमा उनीभन्दा अगाडि सन् 1998 विश्वकपमा यो सफलता हात पारेका इंग्ल्याण्डका लेजेण्ड माइकल ओबेन मात्र रहेका छन्। आदरणीय श्रोता, आज हामी फुटबलको कुरा गर्न चाहन्छौ। नेपाली समर्थकहरूलाई पनि व्यापक रूपमा यतिखेर फिफा विश्वकप 2026 लागेको थियो। हिजो हरेक ठाउँमा जम्मा बाहिर नेपालीहरूले पनि खेललाई हेरे। कतिपय अर्जेन्टिनाका समर्थक बने, कतिपय स्पेनका समर्थक बने। फिफा विश्वकप शोभार्दपूर्ण ढंगले यतिखेर सम्पन्न भयो। उनले आफ्ना सहकर्मी खेलाड़ी पाउ कुर्विसलाई मिलेर अर्को एउटा अनौठो कीर्तिमान पनि खड़ा गरेका छन्। फुटबल इतिहासमा फिफा विश्वकपको सेमी फाइनल खेलमा शुरूआती 11 पर्ने विश्वका जम्मा 7 किस्सा खेलाड़ीहरू मध्ये यो जोड़ी पनि सामेल भएको छ। एमालको कमालले गर्दाखेरि आज स्पेन विजयी भएको छ। एमालले मैदानमा कमाल देखाएका छन्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी छोटो विश्राम लिन्छौ। विश्रामपछि फेरि उपस्थित हुनेछौ।
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
2: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
4: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
3: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
4: मूल्य होइन स्वास्थ्य रोजौ। हेलो,
5: भाई तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
6: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
5: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ भन्छ?
6: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा भन्छ नि।
5: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
5: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 9865019076, 9861971076 र 9817162223।
8: रेडियो आदि खुला 105.4
9: भन्दा अलिकति जबरजस्ती गर्ने, फौल खेल्ने, अनुशासनहीन ढङ्गले जाने फुटबल खेल्ने, अब गोल गर्ने भन्दा पनि अर्को चाहिँ नि क्या खुट्टामा बढी हान्ने त्यस्तो खालको देखियो।
10: तर तपाईँहरूले चाहिँ अब रातो कार्ड यलो कार्ड देखाइदिए भइहाल्थ्यो नि, त्यो पनि गर्न सक्नु भएको छैन अहिले?
9: होइन, यहाँ रेफ्रीले नै देखाउनु त, हामी त खेलाडी पठाउँ, रेफ्रीले रेफ्रीले झन् त्यो उतैतिर सपोर्ट, सत्तापक्षतिर सपोर्ट गर्न थाल्यो रेफ्रीले पनि, देखाउनु पर्ने यलो कार्डसम्म, रेड कार्ड त के देखाउँथ्यो, यलो कार्डसम्म भयो नि देखाउनु पर्ने, सकिएको थियो नि त्यो रेफ्रीले।
10: तर नयाँ खेलाडीहरू चाहिँ अलिकति उत्साह छन् त होइन, नयाँ खेलाडीहरू मेहनत गरिरहेको छन्, अलिकति उत्साहित छन्, अचिन पछिन भएर काम गर्न खोजिरहेछन्, गोल हान्नै खोजिरहेछन् नि होइन?
9: यसरी बुझ्नुपर्छ, उत्साह हुनु कुरा त राम्रो हो, तर उत्साहले मात्र त हुँदैन नि, त्यो सङ्गठनमै पुग्नु पर्यो, योजना हुनु पर्यो, त्यो खेलको चाहिँ
10: भनेपछि गेमको नियम बारे जानकारी छैन अहिले नयाँ खेलाडीहरूलाई, तपाईँको विचारमा गेमको नियम बारे जानकारी नभए?
9: गेमको दुईटै कुरा देखियो, गेमका चाहिँ प्रशस्त अभ्यासहरू र नियमहरू पनि का बारेमा पनि जानकारी देखिएन, र चाहिँ खेलकुदको विकास गर्ने भन्दा पनि अब यहीँ चाहिँ पुराना खेलाडीहरू, पुराना टिम चाहिँ टिमहरूलाई यहीँ कसरी यिनका खुट्टा भाग्ने, यिनलाई कसरी पलाउने, यिनलाई कसरी यिनलाई चाहिँ होइन भोलिदेखि अब यो रिङमा आउन नबनाउने, यो के अरे उसमा मैदानमा आउन नदिन बनाउने, यस्तो यस्तै खालको बढी सोच देखियो क्या। राम्रो खेलेर, राम्रो खेलेर एकदम फुटबलको विकास गरेर, नियमहरू राम्रा नियमहरू स्थापित गरेर, सबैको मन जितेर चाहिँ खेल जित्ने भन्दा पनि विपक्षीहरू पछि जाइ लाग्ने, जाइ लाग्ने, अनि चाहिँ त्यो गर्दाखेरि अब त अब अभियसली खेलका नियम पनि ब्रेक हुने भइहाल्यो होइन, त्यसो भए खेलका नियम पनि ब्रेक हुने, चाहिँ फुटबलको पनि विकास नहुने त्यहाँतिर चाहिँ देखियो।
10: अब तपाईँलाई पनि धम्की आएको कुरा चाहिँ सामाजिक सञ्जालमा सार्वजनिक गरिरहनु भएको छ, अब त्यो कसले कसरी धम्की दियो, के कारणले धम्की दियो, त्यसको कारण के हो, किन असुरक्षित महसुस गरिरहनु भयो यतिखेर? राज्यबाट सुविधा लिए भइहाल्यो नि, सुरक्षा लिए तपाईँहरूलाई त सजिलै छ नि।
9: होइन, त्यो त हामीलाई चाहियो नि, राज्यले जान्ने कुरा, बुझ्ने कुरा हो। अब कसरी चाहिँ धम्की दियो, किन दियो भन्ने कुरा त मैले अस्ति सदनमा पनि बोलेकै छु होइन, विभिन्न मिडियामा मैले भनेको छु, अब सामाजिक सञ्जालबाट, फोनबाट, हजुर अब मेसेजबाट, वाट्सएपबाट, देश विदेशबाट यति धेरै गाली गलोज, ढाक धम्की र थ्रेटन आइराखेको छ नि, त्यो चाहिँ एउटा सामान्य मान्छेले त्यो कुराहरूलाई चाहिँ टोलेट गर्न सक्दैन होला होइन, केही न केही डिप्रेसनमा गइसक्थ्यो अथवा चाहिँ सुसाइड गर्ने ठाउँमा पुग्छ, त्यो ढङ्गले मलाई मात्र होइन नि त, मेरो परिवारका सदस्यहरू समेतलाई, अब श्रीमती छोराछोरीहरू समेतलाई मारिदिनुसम्मका यस्तो खालका धम्कीहरू आउने गर्छन्,
10: यस्तो आउँदै गर्छ, लामो समय लाग्नु भएको छ होइन, त्यस्ता धम्की दिने
9: कुरा। अब हेर्नुहोस्, अधिकांश फेरि यसो फेसबुकमा त हेर्ने हो भने ती गाली गलौज गर्ने, धम्की दिने मान्छेहरू होइन, मेसेन्जरमा फेसबुकमा आउँछन् नि कमेन्टहरूमा है, तिनीहरूको ब्याकग्राउन्डमा जाँदा त कहीँ न कहीँ टिकट राष्ट्रपतिको घन्टी है, प्रोफाइल पिक्चर अथवा चाहिँ कभर पिक्चर हुन्छ, कि रविजी बालनजीको चाहिँ कभर पिक्चर, प्रोफाइल पिक्चर हुन्छ होइन, अथवा उहाँहरूसँगका चाहिँ फोटोहरू खिचेका, उहाँहरूको चाहिँ पार्टीका समर्थकहरू त्यो देखिन्छन् बेसी, अब चाहिँ र सामान्यतः त्यो लेखिरहेको पनि सरकारको विरोध गर्छ, के गर्छ, ऊ गर्छ, तेरो चाहिँ तिमीहरूले के गराएको, तेरो बहिनी के गरे, तिमीहरूले प्रतिशतमा के गर्यो, तँलाई चाहिँ गोली खान नपुगेको, यस्तो किसिमले आइराखेका हुन्छ। अब खास गरिकन हाम्रा जुन अरू त पर्सनल कुरा त के हुन्छ अरे, मेरो मैले कोही हिसाब
10: पर्सनल होइन, हिजो अब व्यवस्थाका विरुद्धमै लडेको होइन, सत्ताका गलत क्रियाकलापमा लडेको, विद्यार्थी राजनीतिमा लडेको युवा चाहिँ दुई चारजनाको धम्कीले चाहिँ तपाईँ किन डराउनु, उमेर अनुसार चाहिँ आँट पनि खस्किँदै गएको होइन,
9: होइन, मैले डराएको भनेको होइन, यसमा दुईटा कुरा छन् क्यान्डी. डराउने त यति पनि कुरै छैन, कुनै कारण छैन. गोली खान तयारै छौँ त, के भएर होइन, गोली खान तयारै छौँ. तपाईँले सही भन्नुभयो, हामी व्यवस्थाका लागि, यो व्यवस्थाका लागि लडेका राजाका चाहिँ ती सेनासका होइन बन्दुकसँग पनि लड्यो, हामी त माओवादीसँग पनि लड्यो नि त बन्दुक, लोकतन्त्रका लागि, व्यवस्थाका लागि होइन. त्यस कारणले माओवादीका वैसेलहरूसँग पनि लडियो है, राजाका सेनाहरूसँग पनि लडियो. त्यहाँ डराउने कुनै पनि कारण छैन, गोली खान पनि तयार छौँ, जस्तो सुकै चुनौतीको सामना गर्न पनि तयार छौँ. तर दुईटा कुरा चाहिँ यतिखेर गम्भीर कुरा हुन्छ, एउटा कुरा कस्तो खालको प्रवृत्ति, कस्तो खालको समाज है, कस्तो खालको चाहिँ यो सरकारले चाहिँ मूल्य मान्यताहरू स्थापित गर्दैछ र प्रश्रय दिँदैछ. यति हुँदा पनि चाहिँ त्यो यस्ता खालको अराजकतालाई चाहिँ यसले कन्ट्रोल गर्न नखोज्नुको पछाडि कहीँ न कहीँ यो सरकारको यसमा चाहिँ भूमिका छ, यसले चाहिँ यसमा कहीँ न कहीँ काम गरिरहेछ, रोल प्ले गरिरहेछ भन्ने कुरा पुष्टि हुन्छ. हेर्नुहोस् होइन, प्रधानमन्त्रीलाई चाहिँ अलिकति गाली गरेका भरमा ल्याएर सुकुम्बासी बस्तीको मान्छेले ल्याएर कारवाही गर्छन् होइन, पक्राउ गरेर जाने मुद्दा चलाउँछन्. सुदन गुरुङ गृहमन्त्रीलाई चाहिँ अलिकति गाली गरेको भएर इन्डियाबाट मान्छेलाई समातेर यहाँ पक्राउ गरेर कारवाही गरेका छन् है, गृहमन्त्रीलाई. र हामीलाई चाहिँ यसरी दिनदाडै यति चाहिँ एउटा दुईटा होइन, सयौं मान्छेले यत्रो गाली गरेका छन्, सदनमा त्यो कुरा राखिएको छ, यत्रो कुरा भनिएको छ, तर पनि अहिलेसम्म कुनै केही बेपत्ता केही छैन भन्दा लोकतन्त्र कहाँ पुग्यो क्या हाम्रो देशमा होइन. विरोधीहरूले चाहिँ नि अथवा आफ्नो आफ्नो विरोध गर्ने आलोचना गर्ने मान्छेहरूलाई चाहिँ असुरक्षित गराउने, आफूले मान्छे सञ्चालन गरेर भन्दा कस्तो खालको शासन व्यवस्था हामीले चाहिँ सञ्चालन गर्दैछौँ, कस्तो खालको समाज बनाउँदैछौँ, लोकतन्त्रको अवस्था के छ, एउटा नागरिकका चाहिँ मौलिक अधिकारहरू, नैसर्गिक अधिकारहरूको चाहिँ अवस्था के छ यो देशमा भन्ने कुरा चाहिँ यसले पुष्टि गरेको छ. म डराएर होइन, म त डराउनु, म अब केही छैन. हेर्नुहोस् मलाई डर डर हिजो पनि डराइनँ, म आज पनि डराउँदिनँ, भोलिसम्म भोलि पनि डराउँदिनँ. म न बिरङ्गो न डराउनु भन्छ, सत्यको पक्षमा बोल्न, न्यायको पक्षमा बोल्न, लोकतन्त्रको पक्षमा बोल्न, राष्ट्रियताको पक्षमा बोल्न मैले भन्दै गरेको छु. त मेरो मेरो शरीरमा एक थोपा रगत र एक मुठी सास हुन्जेलसम्म म बोल्छु लड्छु है, यसमा कुनै पनि
11: भइरहेको छ. यो सामाजिक सञ्जालको, यो सामाजिक सञ्जालको धेरै दुरुपयोग भएको हो कि होइन, आखिर यो के भएको छ? हिजो जापानमा जापानमा उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद दलका नेतालाई चाहिँ कुटपिट भयो भनेर हल्ला फैलाइए त सामाजिक सञ्जालमा आएर बोलिरहनु भएको थियो होइन. त्यो अहिले अल्गोरिदमको व्यापक रूपमा प्रयोग भएको छ होइन.
9: एक्ज्याक्टली एक्ज्याक्टली,
11: अब के हुँदैछ त यो देश चाहिँ यसरी नै ट्र्याकमा जान्छ?
9: सामाजिक सञ्जाल चाहिँ खासमा दुरुपयोग गर्नका लागि सञ्चालन ल्याएका होइन, अथवा यिनको चाहिँ आविष्कार भएको होइन भन्ने लाग्छ मलाई होइन. सामाजिक सञ्जालका बहुत धेरै, यसका धेरै बहुआयामिक चाहिँ फाइदाहरू छन् समाजका लागि होइन. सूचना सम्प्रेषण गर्ने, ज्ञान आदान प्रदान गर्ने होइन, मान्छेहरू एकअर्कामा सम्पर्कमा रहने, एउटा ठुलो नेटवर्क डेभलप गर्ने, सरकारलाई चाहिँ सकारात्मक सहयोग गर्ने है का लागि कति धेरै चाहिँ, यो त अहिले एउटा अहिलेको विश्वको पछिल्लो समयको विश्वको एउटा जबरजस्त चाहिँ माध्यम भइहाल्यो नि नेपाल एग्री समाजको, त मानव समाजको होइन. यो बिना, सामाजिक सञ्जाल बिना, टेक्नोलोजी बिना, आइटी बिना चाहिँ मान्छेले अब जीवन परिकल्पना गर्न छोडे. हेर्नुहोस्, यस्तो चिजलाई सदुपयोग गर्नुपर्नेमा यसलाई त अझ मानव चाहिँ जीवनको, मानव जातिको आविष्कारको एउटा महत्वपूर्ण चाहिँ एउटा आविष्कारका रूपमा ग्रहण गरेर होइन, यसो सदुपयोग गर्दै यो मानव जीवनलाई, मानव जातिलाई, हाम्रो समाजलाई समृद्ध बनाउनु पर्ने, अगाडि लैजान चाहिँ यसले सदुपयोग गर्नुपर्नेमा, जसरी चाहिँ नकारात्मक कुराहरू गरेर विकृति विसङ्गति फैलाएर है अरूलाई यस्ता खालका गलत कामहरू गरेर जसरी यसको दुरुपयोग गर्ने काम भइरहेको छ.
11: अब यो साइबर सेना, साइबर सेल बनाउन त सिकाएको त एमाले नि त
9: हो नि, होइन हामीले साइबर सेना कि कसैलाई गाली गलोज गर्न हो र कसले सिकायो साइबर
11: सेना, साइबर सेल भनेर, साइबर सेना भनेर चाहिँ तत्कालीन बेला एमाले नै होइन त स्थापना गरेको.
9: कोही मान्छेलाई भन्यो होला एमाले कहिले पनि संस्थागत रूपमा साइबर सेना, साइबर पनि बनाएको छैन. अब त्यो मान्छेले चाहिँ त्यसलाई त्यो बेला चाहिँ केपिओलीका पक्षमा यसरी नै मान्छेहरूले चाहिँ समर्थन गर्थे, समर्थन गरेका कुरालाई मान्छेले स्याल भन्ने हुन्, त्यो चाहिँ उनीहरूको कुरा हो होइन. कहिले पनि एमाले साइबर सेना पनि बनाएन, र कसैलाई चाहिँ जय लाग्नुपर्छ, कसैको चाहिँ भत्काइ गर्नुपर्छ, चरित्र हत्या गर्नुपर्छ, समाजमा यसरी चाहिँ एक प्रकारको भड्का ल्याउनुपर्छ भनेर एमाले कहिले भन्न पनि भनेन, भन्दैन पनि, भन्नु पनि हुँदैन. त्यो गलत काम पनि हो भनेको छ भने कहीँ कहीँ कसैले, र जुन प्रकारको अहिले यो छ हेर्नुहोस्, यो सामाजिक सञ्जाललाई चाहिँ नियमन नगरिकन, यसका बारेमा एउटा चाहिँ जटिलो कानुन नबनाइकन होइन, यो नियमन गर्ने र यसका कानुन पनि बनाएर, एउटा कानुन बनाएर चाहिँ नचलाउने हो भने समाजलाई यसले
11: अब सामाजिक सञ्जालबाटै उदाएको, सामाजिक सञ्जालको भरपूर प्रयोग गरेर चाहिँ जनताको मन जित्न सफल भएको पार्टीले चाहिँ सामाजिक सञ्जाल नियमन गर्ला भनेर पत्याउनु भएको छ तपाईँहरू
9: छैन. सामाजिक सञ्जाल नियमन तर मलाई चाहिँ के एउटा के मेरो मलाई लागिरहेको छ भने यो भनेको यो सामाजिक सञ्जाल भनेको कसैको सेवा पनि होइन होइन कसैको चाहिँ यो अब यो चाहिँ प्राइभेट प्रोपर्टी होइन नि त कसैको निजी सम्पत्ति पनि होइन त्यस कारणले यो चाहिँ यस्ता खालका चिजहरूलाई चाहिँ समयमै हामीले गरेन भने यो ब्याकफायर हुने निश्चित छ र यसले सबभन्दा बढी हामी भोलिका दिनमा नोक्सान कसैलाई पुर्याउँछ भने त्यो अहिले यसबाट उदाएको र यसबाट जो इन्जोय लिइरहेको छ नि इन्टरटेन गरिरहेको छ नि राष्ट्रसङ्घबाट अहिलेको सरकारले
11: होइन
9: यसलाई नै सबभन्दा बढी हानि हुने र सबभन्दा नोक्सान हुने सबभन्दा बढी ब्याकफायर हुने देश म बढी
11: देश समृद्धितर्फ छैन अहिले देश चाहिँ सही ट्र्याकमा छैन उहाँ अस्ति प्रधानमन्त्रीले भन्नुभएको थियो हामी त डेस्टिनेसनमा पुगेपछि मात्रै ब्रेक लाउँछौँ होइन बिचमा ब्रेकै नलाग्ने कुरा भएको छ भने चाहिँ अब के छ ब्रेक लाउने स्थिति के छ उहाँहरूको चाहिँ अहिलेसम्मको पर्फर्मेन्स
9: बिना तथ्यका बिना प्रमाणका बिना आधारका त हस्व कुरा के अर्थ हुन्छ र तपाईँले देखिरहनु भयो होला नि समृद्धितिर जाँदैछ देश कतातिर जाँदैछ तपाईँ करै करको जाने थुप्रो लगाएर शिक्षामा कर स्वास्थ्यमा कर तपाईँ चाहिँ बिजुलीमा करदेखि लिएर भए भए जतिर चाहिँ जम्मै कर लगायो भनेर यहाँ मान्छेले लेखिरहेको हुन्छ हेर्नुभयो होला त देश कतातिर जाँदैछ भन्ने कुरा
11: होइन
9: अब के भन्नु प्रधानमन्त्री त चुनाव अगाडि भने हाम्रो चाहिँ के हो सुदूरपश्चिम गएर निकाय छ कि भन्दै होइन गोजीमा पैसा नभएको मान्छेले निशुल्क पढ्न पाउनुपर्छ त्यो झिक्कै झिक्कै मायातमलाई गोजीमा एक रुपियाँ पैसा नभएको मान्छेले निशुल्क स्वास्थ्य उपचार पाउनुपर्छ त्यो राम्रो एजेन्डा भन्दै हुनुभयो नि त अब अहिले चाहिँ लास्टमाथि कर लाउने स्वास्थ्यमा कर लाउने होइन शिक्षामा कर लाउने बिजुलीमा कर लाउने यस्ता खालको काम गर्ने कुराले देश उभो लाग्ला र देशमा समृद्धि आउला र देशले चाहिँ परिवर्तन गर्ला र के मलाई त्यस्तो लाग्ने सरकारको कथन यो करणीमा चाहिँ प्राथमिकता छैन एकरूपता छैन यसले चाहिँ एकदम जनतालाई चाहिँ फ्रड गर्ने
11: तर जनताले विश्वास गरेका छन् होइन जनताले विश्वास गरेका छन् मुलुक बन्छ
9: होइन यस्तो मान्छेलाई विश्वास हुँदैन कस्तो हो भने हामीले भोट त हालिहाल्यौँ यसलाई होइन भोट हामीले हालिहाल्यौँ यो ठाउँमा पुर्याइहाल्यौँ अब यो यो तहको जनमत विच्छेद चाहिँ अलिकति हेरौँ त भन्दा दुई चार महिना पर्खिया मात्रै हुन् विश्वास गरे होइन अब यो तिन महिना नै भयो तिन चार महिना लागेको छ है चार वर्षलाई दिएको जनमत यति चाँडो हतार नगरौँ किन भन्दा नेपाली जनता धेरै चाहिँ होइन विवेकशील धेरै चाहिँ सचेत धेरै चाहिँ महान छन् बुझेका छन् जनताले यो जनमत भन्ने कुरा कहिले फेरि स्थायी पनि हुँदैन यसले चाहिँ होइन एजेन्डाका आधारमा व्यवहारका आधारमा कार्यशैलीका आधारमा जनतालाई गरेको सेवाका आधारमा जनमत प्राप्त गर्ने कुरा हो यसैले मलाई लाग्छ अब छ महिनामा धेरै परिवर्तन हुन्छ केन्द्रीय नेपालमा
11: तर अब यो भ्रष्टाचार सम्बन्धी कुशासन सम्बन्धी जुन सरकारले डण्ड चलाइरहेको छ त्यसमा चाहिँ हाई पाइरहेको छ नि त होइन कतिपय व्यक्तिहरू पक्राउ परेका छन्
9: कस्तो कुरा हुन्छ पूर्वाधारै ढङ्गले प्रतिशोध साध्ने गरिकन गरिएको कुरालाई हाई मानेर हुन्छ
11: उल्टो न्यायालयमाथि नै प्रश्न उठिरहेका छन् न्यायालय नै रिफर्म गर्नुपर्छ भन्ने विचार आइरहेको छ
9: घन्टी घन्टी समर्थकहरूलाई कसैलाई हाई भयो होला होइन कसैलाई हाइसन्स भयो होला तर ल के अरे चाहिँ ल के अरे चाहिँ रुल अफ ल होइन रुल अफ ल स्थापित गर्ने कुरा छ कानुनी राज्य र विधिको शासन स्थापित गर्ने कुराका सन्दर्भमा यो सही हो त तरिका मान्छेलाई पहिला थुन्ने अनि सुन्ने हुन्छ कि पहिला पर्याप्त मात्रामा प्रमाणहरू चाहिँ जुटाउने तथ्य जुटाउने अनुसन्धान गर्ने र जब प्रमाण र तथ्यका आधारमा चाहिँ यसले चाहिँ फ्रड गराएको छ अथवा यसले भ्रष्टाचार गराएको छ यसले चाहिँ यहाँ चाहिँ यति चाहिँ कमिसन खाएको छ यसले चाहिँ कमजोरी गराएको छ भन्ने कुरा आइडेन्टिफाई भइसक्यो अनि समाउने र कारवाही गर्ने हो मुद्दा चलाउने हो त भन्दा यहाँ त के भयो भने
11: 21 करोड दिएको दाबी गरिएका तपाईँकै पार्टीको अध्यक्षले चाहिँ बिना दरोडी छुट्नु भएको छ
9: यो व्यवस्था जुन व्यवस्थामा अहिले यिनीहरूले उपभोग गरिरहेछन् अहिलेको सरकारले उपभोग म त उपभोक्ता भन्छु व्यवस्थाको यो सरकार होइन राष्ट्रपतिको होइन हामी त निर्माण गरेर ल्यायौँ नि यो व्यवस्था
11: तपाईँकै उपाध्यक्ष पनि त सुत्नुभयो नि त होइन अस्ति भर्खरै विष्णु पौडेलजी 21 करोड दिएको दाबी बिना दरोडी छुट्नु
9: ल्याउनका लागि यो व्यवस्था ल्याउनका लागि यति धेरै ठुलो लडाईँ लडेका है यति धेरै त्याग बलिदान गरेका जेलनेल गरेका होइन 50 वर्ष लडेका मान्छे पटक पटक चाहिँ राज्यको विभिन्न चाहिँ जिम्मेवारी निर्वाह गरेका मान्छे राज्यको निर्वाह गरेका मन्त्री भएका उप प्रधानमन्त्री भएका मान्छेलाई है
11: सुकुम्बासीबाट एकैचोटि अग्रवाल भएका पनि भन्छन्
9: होइन तर आरोप त प्रमाणित हुनु पर्यो नि तथ्यको आधारमा भने अहिले भन्नुहोला ल के अरे रविलाई चाहिँ बालनलाई पनि विभिन्न खालको आरोपहरू लाग्छ नि त आरोप लगाएर मान्छेलाई मनोकाङ्क्षा पुरा गर्नका लागि मान्छेलाई चाहिँ आफ्नो मनका लड्डु झुसो खानका लागि कसैलाई कमजोर असरित हत्या गर्नका लागि लगाइएका आरोपको कुनै चुक हुन्छ र तथ्य प्रमाणले चाहिँ त्यो कुरालाई पुष्टि गर्नु पर्दैन के भन्यो त तथ्य प्रमाणले किन चाहिँ विशेष अदालत जसमा अनि साधारण तारिखमा छोड्नुपर्ने स्थिति कसरी आइलाग्यो बिना प्रमाण चाहिँ छोड्न सक्छ
11: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले भनिसक्नुभयो एक महिना नेपालीजीले अब न्यायालय नै संरचना सम्झना गर्ने बेला आइसक्यो भनेर हिजो
9: न्यायले होइन जनताले राष्ट्रपतिलाई पुनः सम्बोधना गर्छन् बिस्तारै यो खालको दम्ब यो खालको झन्डा होइन आफूलाई चाहिँ उसका सभापति उनीहरूका सभापति रवि लामी उनीहरूका छोड्दाखेरि चाहिँ उनीहरूका ती सङ्गठित अपराध विरुद्धका सम्पत्ति शुद्धिकरणका मुद्दाहरू फिर्ता अदालतबाट फिर्ता लिँदाखेरि त्यहाँ चाहिँ प्रश्न नउठ्ने र त हगि यो सँगसँगै जीवी राईदेखि लिएर छवि कगजका मुद्दाहरू चाहिँ
11: होइन यो साधारण तारिखमा छोड्नुपर्ने थियो भने 25 दिनसम्म किन थुनामा राखेको यहाँ त नियत त राम्रो देखिएन नि त होइन 25 दिनसम्म थुनामा
9: राखेको
11: छ होइन होइन अब यो किन चाहिँ यो त्यसो सरकारी वकिलको कमजोरी देखियो कि प्रतिवादी प्रतिपक्षीहरूको कमजोरी देखियो कि विश्व पौडेलमाथि नै बन्द गाउँ भयो नि त होइन पूर्वाग्रह
9: सरकारको प्रतिशोधपूर्ण व्यवहार सरकारको प्रतिशोधपूर्ण नीति होइन र
11: चाहिँ
9: यस्ता कुराले उहाँहरूको चाहिँ अहिले उद्देश्य एमालेलाई सघाउने उद्देश्यका साथ लागिरहनु भएको छ म उहाँहरूलाई के भन्छु भने तपाईँहरूको यस्ता व्यवहार यस्ता कार्यशैलीले एमाले सकिँदैन एमाले त झन् बलियो भएर आउँछ किन भन्दा रक्तबीजहरूको पार्टी एमाले भनेको यस्तो खालका दमन यस्ता खालका व्यवहार यस्ता खालका चाहिँ होइन राज्य आतंकीले एमाले सकिन्छ त एमाले सक्नको लागि त उहाँले राम्रो काम गर्नु पर्यो नि सबै सकिन्छ राष्ट्रियताका पक्षमा काम गर्नु पर्यो लोकतन्त्रका पक्षमा काम गर्नु पर्यो जनजीविकाका पक्षमा काम गर्नु पर्यो जनताका अपेक्षाहरू आशाहरू जुन प्रकारको विश्वास र भरोसाका साथ जनमत प्राप्त गर्नुभएको छ त्यसलाई रक्षा गर्ने गरिकन अगाडि बढ्नु पर्यो होइन संविधानको कार्यान्वयन गर्नु पर्यो कानुनी राज्य र विधिको शासनको चाहिँ प्रत्याभूति दिलाउनु पर्यो आम मान्छेलाई दण्डहीनताको अन्त्य गर्नु पर्यो है समाजमा रहेका यस्ता खालका अनुशासनहीनता अराजकता दण्डहीनता मान्छेलाई चाहिँ दिउँसै मार्छु भन्ने यस्ता खालको अन्त्य गर्नु पर्यो रोजगारी सिर्जना गर्न पर्यो होइन शिक्षालाई चाहिँ सर्वसुलभ बनाउनु पर्यो स्वास्थ्यलाई सर्वसुलभ बनाउनु पर्यो गरिरहेको छ चाहिँ शिक्षामा कर लगाएको छ स्वास्थ्यमा कर लगाएको छ बिजुलीमा कर लगाएको छ रोजगारी केही छैन पुँजी बजार पर सिद्धिसक्यो 5 अर्बभन्दा बढीको चाहिँ 5.5 अर्बभन्दा बढी पुँजी पलायन भइसक्यो होइन त्यहाँतिर व्यापारीहरू चाहिँ त्रसित छन् तपाईँको रोजगारी एउटा सिर्जना भएको छैन मान्छे दिन डे बाई डे तपाईँको चाहिँ विदेश जाने मान्छेहरूको लड्को बढिरहेको छ है उतातिर कर्मचारीहरू आन्दोलित छन् उतातिर विद्यार्थी आन्दोलित छन् उतातिर चाहिँ तपाईँको शिक्षकहरू पनि उता त्रसित छन् सरकार त्यसै त्रासित छन् अनि यसो जताततै त्रास सिर्जना गरेर जताततै चाहिँ यस्तो खालको राज्य आतंक सिर्जना गरेर अनि देश बन्छ
11: होइन प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध कस्तो छ अहिले के जानकारी पाउनु भएको छ तपाईँले
9: के संकेत गर्न सक्छु भने होइन तपाईँको 6 महिनामा अबको 6 महिनामा रापरभित्र धेरै ठुलो भारभैलो सिर्जना हुने
11: राष्ट्रपा
9: भन्दैछु तपाईँले राष्ट्रपाभित्र धेरै ठुलो भारभैलो सिर्जना हुने
11: राष्ट्रपा टुक्रिन्छ
9: त्यहाँभित्र न कुनै चाहिँ अनुशासन छ न कसैलाई प्रति कोही प्रति चाहिँ त्यहाँ कुनै होइन जवाबदेता छ न कुनै अनुशासन छ न कुनै जिम्मेवारी पनि
11: त्यो
9: त कस्तो छ भने राष्ट्रपा त कस्तो छ भने त्यो पण्डितको 52 बाजे छ नि 52 बाजेको घरको गाई जस्ता छन् क्या त्यहाँ सबै ठाउँबाट दाम पाएर ल्याएको अनि त्यो छोडिदिने त्यो आफ्नो ठाउँतिर जान्छ नि भोलि त्यो एउटा दाम सबैले के
11: टाढाबाट ल्याएका त फेरि 2-4 दिन कोर्टमा बाँध्यो भने त त्यही आउन खोज्छन् नि फेरि 52 बाजेकै घरतिर पनि आउँछन् धेरै गाई
9: होइन त्यही त 2-4 दिनपछि छोडिदिएपछि आफ्नै ठाउँ फर्किनेवाला पनि धेरै ठुलो भाँडो हुनेछ तर त्यसले चाहिँ एउटा ठुलो दुर्घटना
11: देशले निकास पाउँदैन नि त यसरी त देश त बिग्रियो नि त
9: पाउँदैन देश चाहिँ त भने
11: देश त्यो पार्टी फेल हुने व्यक्ति फेल हुने कुरा भएन क्या अब स्टेटको
9: एउटा परिस्थितिले एउटा चाहिँ जम्मै यहाँ चाहिँ भ्रममा पारेर है अल्गोरिजम सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रममा पारेर मान्छेलाई चाहिँ झुट बोलेर के नै गर्छु आकाशको तारा खसाल्छु भनेर चाहिँ 100 दिनको मात्रै छैन हामीलाई 100 दिनको मात्रै चाहिँ सरकार चलाउनु दिनुहोस् हामी के गरिदिन्छौँ भनेर रविजीले भन्नुभयो होइन बाहिरबाट यसरी मान्छे ल्याउँछौँ यहाँ यसो गर्छौँ उसो गर्छौँ भनेर 100 दिनको चाहिँ नि मेन्डेट मागेर आए अब यो त्यो गरेनन् है त्यस कारणले अब यो चाहिँ
11: रविजीले
9: जनमत जुन तहको जुन किसिमको जुन तहको जनमत प्राप्त गरेका छन् यसको रक्षा गर्न सक्दैनन् भन्ने कुरा चाहिँ यिनीहरूका व्यवहार दुर्भाग्य के भने नि छेन्जी नेपालमा दुर्भाग्य के भने जब यति धेरै ठुलो जनमत प्राप्त गर्छ त्यसको रक्षा गर्न सकेको त्यसको सदुपयोग गर्न सकेको
11: होइन ऐन महरजी तपाईँले अस्ति पनि एउटा त्यहाँ कार्यक्रममा होइन त्यो क्यान्टिनमा चिया गपमा पनि भन्नुभएको थियो तर रविजी चाहिँ परिपक्व हुँदै आउनु भएको छ रविजी प्रधानमन्त्री चाहनुहुन्छ होइन तपाईँहरू अब
9: होइन भए राम्रो त्यो त उहाँहरूको पार्टीभित्र
11: रविजी तपाईँहरूको सदा नेता छ चाहनु पनि छ होइन रवि लामी
9: खाने पनि के लाग्छ भने अहिलेको बालनजी भन्दा रविजी प्रधानमन्त्री हुने हुँदा चाहिँ राष्ट्रपति पार्टी पनि जोगिन्छ जस्तो लाग्छ मलाई हगि अलिकति रुल अफ ल पनि इस्टाब्लिस हुन्छ होला र अब केही चाहिँ नि देशले एउटा सही दिशा लिन्छ होला. तर अब अहिले त कस्तो छ भने यो अब बालेनको नेतृत्वको सरकार त टोटल्ली साउकोलाई टेकेर उल्टो दिशातिर हिँडिरहेको छ. अब यो कहाँ गन्तव्यमा
11: पुगेको रवि लामिछानेकी प्रधानमन्त्री भइसके पछाडि पनि त तपाईँहरूको भूमिका त यही त होला नि त. रविको सेतो
9: भूमिका होइन, हामीले त विपक्षमा छौँ है, हामी प्रतिपक्ष हौ. त्यस कारण हाम्रो काम त सरकारको लाइक गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने नै हो. हामी अब उहाँले चाहिँ राम्रो गर्दा राम्रो भन्छौँ नै होइन, तर कमी कमजोरी गरेछ भने त रवि आउँदा पनि हामी जो आउँदा पनि कमी कमजोरी गरे भयो त भन्छौँ नि त. तर मलाई लागेको के भन्दा अब जनमत उहाँहरूसँग छ, संख्या उहाँहरूसँग छ, त्यहाँ यस्तो बेलामा तुलनात्मकमा रविजीको नेतृत्व चाहिँ अलिक बढी र त्यो चाहिँ सही दिशातिर हिँड्छ कि भन्ने मेरो अनुमान हो. उहाँको जस्तो अहिलेको उहाँको भूमिका, उहाँका चाहिँ अभिव्यक्तिहरू, उहाँका सबै कुराहरू हेर्दाखेरि
11: है
9: मलाई त्यस्तो लाग्छ.
11: अब जाँदा जाँदै नेपाली जनतालाई के भन्नुहुन्छ यतिखेर चाहिँ? अब तपाईँहरू त एकदमै संकीर्ण सानो अङ्कगणितको हिसाबले त कमै हुनुहुन्छ होइन, सानै दल बन्नुभयो नेकपा एमाले. हेर्नुहोस् त अब 79 सिटबाट एकैचोटि 25 सिटमा झर्नुपर्ने बाध्यता त व्यापक छ, निकै बलड्याङ्गै खाइयो होइन. अब यसलाई चाहिँ
9: अघिल्लो संसदको राज्यसभा भन्दा हामी ठुलो नै छौँ अहिले पनि.
11: अब होइन, अब अघिल्लो संसदको राज्यसभा त कति महिनाभित्र आएको थियो होइन, तपाईँहरूको त इतिहास लामो छ नि त होइन. अब
9: पच्चिस सिटलाई त्यसरी धेरै नजरअन्दाज पनि गर्न हुँदैन, त्यो पनि एउटा यथेष्ट संख्या हो संसदमा. एउटा मान्य नै आफैमा प्रशस्त मात्राको एउटा सर्व हुन्छ.
11: तर अब चाहिँ अब यो अवस्था आउनुका पछाडि चाहिँ कतै कतै नेतृत्वको पनि भूमिका राम्रो रहेन होइन, नेतृत्व पनि अलिकति परिवर्तन गर्नुपर्छ भन्ने दिशामा तपाईँहरू एक मात्रै हुनुहुन्छ नि त अहिले होइन.
9: ठिक छ, त्यो त पार्टीभित्रको कुरा, पार्टीभित्र छलफल भइरहेको छ, के गर्छ एमाले पार्टीले गरिहाल्छ आफ्नो पार्टीलाई चाहिँ.
11: अब अहिले म अर्थ एमालेको नेतृत्व लिन तयार हुनुहुन्छ तपाईँ? एमालेको नेतृत्व लिन सक्नुहुन्छ युवाको हिसाबले?
9: अब मैले अस्ति संसदमा बोलेको सुन्नुभयो नि, मान्छे 4 वर्ष राजनीति गरेर प्रधानमन्त्री बन्ने आँट गर्छ, म त 38 वर्ष राजनीति गरिरहेको छु, त नआँट्ने कुरा हुन्छ र भन्ने परिस्थिति आयो.
11: होइन, तपाईँ संसदमा बोल्ने त हो नि, गुन्डु पुगिसकेपछि तपाईँको बोली चाहिँ फुट्दैन नि.
9: किन नफुल्नु, हामी कुरा राख्छौँ.
11: गुन्डुभन्दा 5 मिटर अगाडि पुगिसके पछाडि त सबै कुरा बिर्सिहाल्नुहुन्छ होइन.
9: नभन्ने होइन नि, कोहीसँग तपाईँ लागि थुप्रो भने कोहीसँग डराइँदैन, कोहीसँग चाहिँ अनावश्यक रूपमा होइन त्यसरी चाहिँ हुँदैन. अब एउटा श्रद्धाले चाहिँ सम्मान गर्ने कुरा एउटा कुरा होला होइन, त्यो डरले पर्सिने कोहीसँग हुँदैन, त्यस्तो हुँदैन. हामी एमाले पार्टीलाई पनि राम्रो बनाउँछौँ कि, देश पनि बनाउँछौँ, र अब संसदमा हामी सशक्त भूमिका खेल्छौँ. संख्या सानो भए पनि हाम्रो त्यहाँ गुणात्मक उपस्थिति छ, त्यो संख्यालाई चाहिँ अघि अर्कोपल्ट हामी त्यसलाई कम्तीमा पनि 5 गुणाले गुल्ने गरिकनको सांसद ल्याउने गरिकनको हामी चाहिँ एक्सर्साइज गर्छौँ.
11: कति वर्षपछि? 20 वर्षपछि? कति वर्षपछि? कति वर्षपछि?
9: 5 वर्षपछि. 5 गुणा 5 गुणा 5 गुणा 5 देखि 6 गुणाले गुणेर हामी चाहिँ संसदमा हाम्रो सांसदहरूको संख्या बनाउने गरिकन हामी काम गर्छौँ नि.
11: कसको नेतृत्वमा? कसको नेतृत्वमा? एमाले,
9: नेकपा एमालेको नेतृत्वमा. नेतृत्व त आवधिक कुरा हो, जो पनि हुन्छ नि बिचमा, जे पनि हुन्छ.
11: यहाँको महत्वपूर्ण सबैका लागि धेरै धेरै धन्यवाद. अहिले
9: धन्यवाद खेमजी, धेरै धेरै धन्यवाद. सही वर्षको
12: सरा किन बोलाएको मलाई? हेर्न, मेरो चुना पुरानो भयो अनि मिलेको पनि छैन. अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
13: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र. तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि.
14: हाम्रा विशेषताहरू:
15: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ.
14: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ.
15: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
14: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
15: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
14: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
15: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
16: होइन, के भयो, किन बन्द भएको गाडी?
17: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
16: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
17: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
16: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
17: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
18: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
19: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
18: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
19: फोन नम्बर 0364145502, मोबाइल 9850604502 र 9840651।
8: रेडियो आदि खुला 105.4
0: के सिक्न पर्छ अरूहरूले, यो चाहिँ एउटा खेल हो होइन, फुटबल चाहिँ खुट्टाले खाल्ने हो होइन, तर चाहिँ खेलको सन्देश चाहिँ के हुन सक्छ?
9: अब त्यसबाट मैले पुरै खेल हेरे, अब त्यहाँ चाहिँ नि तपाईँको यो स्कोर हेर्दा पनि करिब करिब 8 चाहिँ त्यो एउटाले अर्कोलाई दिने जुन पास हुन्छ त्यो चाहिँ सफलतापूर्वक दिएको भनेर हामीले देख्यौँ, स्कोरमा पनि देख्यौँ। र यति राम्रोसँग उनीहरूले पास दिएर खेले एकअर्काको बिचमा, यति समन्वय थियो उनीहरूको खेल खेलाडीहरूको बिचमा, कति बेरसम्म त अर्को खेलाडीले त्यो बलै पाउँदैन थियो। त्यति राम्रोसँग उनीहरूले खेलेकोमा स्पेन्स खेलाडीहरूलाई म धेरै धेरै एउटा चाहिँ एसियाको एउटा सानो देशको तर्फबाट म धेरै धेरै बधाई भन्न चाहन्छु।
0: एउटा कुरा चाहिँ यो पास खेल्दाखेरि मिलेर खेल्दाखेरि मिलेर जुटेर जाँदाखेरि होइन गेममा त विजय हासिल गर्न सकिँदो रहेछौ, एक्लै बृहस्पति बन्न खोज्दाखेरि चाहिँ अप्ठ्यारो हुन्छ होइन, त्यो एउटा सन्देश हो नि त।
9: यसमा विवादै छैन, एकदमै मिलेर जाँदाखेरि विपक्षीलाई उनीहरूले बलै दिएनन्, उनीहरूले यति यति गरे कि आफ्नो खुट्टामा मात्रै बललाई राखे, उनीहरूले जम्मा 350 चोटि चाहिँ पास गरेको देखियो, यिनीहरूले झन्डै 800 चोटि चाहिँ पास गरेको देखियो, स्कोर उहाँहरूले निकालेको स्कोरमा पनि त्यो देखिरहेछ फिफाको स्कोरमा। त्यस कारणले गर्दाखेरि मिलेर जाने, एकअर्कालाई सहयोग गर्ने, एउटाले अर्कोलाई चाहिँ कोअपरेसन गर्यो भने जुनसुकै कुरा पनि सफलता मिल्छ भन्ने कुरा चाहिँ यो खेलले चाहिँ देखाएको कुरा म निवेदन गर्छु।
0: उमेरले पनि नछेक्दो रहेछ नि त, एमालले कमालै गरे नि होइन?
9: एमालले एकदमै कमाल गरे, र कस्तो हुन्छ भन्नुहोला भने सानो उमेरको मान्छेहरू भनेको धेरै तीक्ष्ण बुद्धिको हुन्छ, जति सानो उमेरको भयो त्यति उसको बुद्धि धेरै तीक्ष्ण हुन्छ, उसले त्यो तीक्ष्णता देखाएको हामीले राम्रोसँग अनुभव गर्यौं।
0: तर अब नेपाली राजनीतिक का चाहिँ फुटबल खेलाडीहरू उता एकान्तवासमा भेट्नु भएछ स्वर्णिम र रविजी, यसको सन्देश चाहिँ के हुन सक्छ? उहाँले त आफूमा झुकेर बलायो भने पास गर्छु भन्नुभएको थियो, फेरि अर्थमन्त्रीसँग रातारात एक्लै बस्नु भएछ।
9: होइन होइन, यसमा कसैले पनि शंका नगरौं, एउटा पार्टीको सभापतिले आफ्नो उपसभापतिसँग अथवा अहिले वर्तमान चाहिँ दोस्रो वरियताको मन्त्रीसँग यसरी बस्नु, यसरी लामो चाहिँ छलफल गर्नु यो धेरै नै राम्रो कुरा हो। आजभन्दा अगाडि प्रधानमन्त्रीहरूले यसरी गरेको हामीलाई थाहा छैन, पार्टी सभापतिले पनि गरेको हामीलाई थाहा छैन, र उहाँले राम्रो सुरुवात गर्नुभएको छ। यसै गरी कुरा बुझ्ने, के हो वास्तविकता बुझ्ने त्यसपछि चाहिँ सरकारलाई निर्देशन गर्ने अनि सरकार प्रमुखसँग बसेर छलफल गर्ने अनि समाधान निकाल्ने जुन चाहिँ रविजीले सुझबुझपूर्ण काम गरिरहनु भएको छ रविजीको उमेरभन्दा धेरै नै परिपक्व काम गरिराखेको मैले पाएको छु रविजीले अहिले जे गर्नुभएको छ मलाई चाहिँ ठिक लागेको छ
0: होइन उहाँहरू एक्ला एक्लै भेट्दाखेरि त अहिले तरङ्ग छ नि त होइन राजनीतिक
9: होइन मलाई के लाग्छ भने बालेनजीले यसमा कुनै चाहिँ किसिमको तरङ्ग मान्नुपर्ने कुनै अवस्था छैन किनभने जसले जोसँग पनि भेटेर पार्टी सभापतिले उहाँका मन्त्रीहरूसँग भेट्ने नहुने भन्ने कुरै छैन उहाँको उपसभापति पनि हो प्रधानमन्त्रीको जसरी अर्को मन्त्री हुनुहुन्छ त्यसै गरी रविजीको उपसभापति पनि हो उहाँ त्यसले गर्दा सरकारलाई सहयोग पुग्छ बालनजीले पनि कुनै गरेको कमी कमजोरी रहेछ भने उहाँले नजिकबाट थाहा पाउने मौका भयो रविजीलाई र बालनजीलाई पनि भोलि मैले चाहिँ अब सुझाव पाउने भए राम्रो कुरा मैले अब सुन्न पाउने भए भनेर बालनजी खुसी हुनुपर्छ भन्ने लाग्छ
0: तर लामो छलफलपछि अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष तीनवटा विकल्प अघि सारेको भन्ने आएको छ प्रधानमन्त्रीले कार्यशैली सुधार्नुपर्छ सरकारलाई पार्टीले लगाम लगाउनुपर्छ प्रधानमन्त्री अहिलेकै ढंगले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिन्छु भन्नुभएको छ उहाँले
9: होइन यसमा चाहिँ के छ भने रवि बालनजीले कतिपय कुराहरू सुधार्नुपर्छ त्यो हामीले पनि सार्वजनिक रूपमा भनिराखेका छौं उहाँ एउटा पार्टीको के अरे चाहिँ वरिष्ठ नेता पनि हो र त्यसै गरी सँगसँगै देशको प्रधानमन्त्री पनि हो देशको हामी सारा नेपाली जनताहरू जो उसलाई भोट हाल्ने होलान् नहाल्ने होलान् आफ्नो प्रधानमन्त्रीले के भन्छ आफ्नो प्रधानमन्त्रीको मनमा के छ आफ्नो प्रधानमन्त्रीले काम गरिरह होला त्यो एकदमै राम्रो काम छ उहाँले राम्रो काम गरिरहनु भएको छ तर सँगसँगै उहाँले जनतालाई कुनै न कुनै तरिकाले सम्बोधन गरिरहनुपर्छ यो चाहिँ के छ भने विश्वमा उहाँले अरू देशको प्रधानमन्त्री राष्ट्रपतिहरूलाई हेर्नुहोस् न जसले कार्यकारी चलाइरहनु भएको छ उनीहरू सबैले जनतालाई सम्बोधन गरिराखेको हुन्छ त्यस कारणले तपाईँले कुनै न कुनै तरिकाले जनतालाई सम्बोधन गरिराख्नुपर्छ चाहे सदनबाट होस् चाहे स्ट्याटस लेखेर होस् चाहे भाषण गरेर होस् चाहे तपाईँहरू जस्तो पत्रकार साथीहरूलाई अन्तर्वार्ता दिएर होस् उहाँले त्यो सम्बोधन गर्नुभएको छैन उहाँको ठूलो गलत हो उहाँ चाहिँ साक्षात्कार जनतासँग हुनै पर्छ
0: होइन अब यो कहाँ पास दिइराख्नु खालि त्यो झमेला भनेर चाहिँ गोलान्न खोजे त होइन नि
9: अब होइन त्यसरी झमेला भनेर चाहिँ उहाँले सोच्न पाउनुहुन्न किनभने उहाँ आफ्नो घरको प्रधानमन्त्री होइन नि उहाँ देशको प्रधानमन्त्री हो त्यस कारणले देशका जनता जो 3 करोड जनताहरू छन् मेरो प्रधानमन्त्री के हो भनेर विश्वस्त हुन चाहन्छन् उहाँसँग उहाँसँग कुरा सुनेर खुसी मान्न चाहन्छन् आनन्द लिन चाहन्छन्
0: हुनुहुन्न
9: रविजीले मलाई लाग्दैन रविजीले त्यस किसिमको अहिले जम्मा चाहिँ 3 महिना 4 महिना प्लस हुँदैछ
0: असन्तुष्टि व्यापक छ नि त पार्टीभित्र प्रधानमन्त्रीको शैली
9: होइन होइन होइन होइन रविजीले त्यो मिलाएर लिएर जानुहुन्छ र रविजीलाई मिलाउनलाई सजिलो पार्ने काम चाहिँ बालेन्द्र शाहजीले पनि गरिदिनु पर्छ
0: यसलाई थाहा छ विधानमा एउटा नत्थी लाउने प्रोभिजन आइसक्यो नि होइन सभापतिले चाहेमा फिर्ता बोलाउनु
9: होइन त्यो एउटा चाहिँ कहीँ न कहीँ चेक एन्ड ब्यालेन्सको लागि ल्याएको होला त्यो त मैले पनि तपाईँलाई पहिला पनि मैले चाहिँ के अरे प्रेसलाई भनिसकेको छु त्यो नत्थी लाउने व्यवस्था वास्तवमा पार्टीले गर्नुपर्छ है त्यो गरेर त ठिक छ त्यो पार्टी जीवले पुच्छर हल्लाउने होइन जीवले पुच्छर हल्लाउनुपर्छ पुच्छरले जीवलाई हल्लाउन मिल्दैन कुनै पनि जीवलाई त्यसले गर्दाखेरि त्यो जीव भनेको चाहिँ पार्टी हो र पुच्छर भनेको चाहिँ सरकार हो त्यस कारणले पार्टीले यसरी चाहिँ के अरे गुप्तवासमा बस्ने खुल्लावासमा बस्ने छलफलमा राखिने प्रधानमन्त्रीसँग 4 घण्टा अस्ति बस्नुभयो अहिले सोनी माझीसँग दिनभरि बस्नुभयो रातभरि त्यसले गर्दा रविजीले गरिराखेको सुझबुझ राम्रो छ भन्ने लाग्छ मलाई
0: तर अब सरकारप्रति धेरै आशा छ होइन जनताको एकदमै चाहिँ निराश भएको जनताहरू पनि आशा
9: छ
0: तर चाहिँ यहाँलाई राम्रोसँग थाहा छ सिंहदरबार अगाडिका दृश्यहरू हेर्नु भएको छ आक्रोशहरू हेर्नु भएको छ असन्तुष्टिहरू हेर्नु भएको छ होइन बगरेल्टी छरिएर आयो नि त असन्तुष्टिहरू त एकपछि अर्को
9: होइन असन्तुष्टि यस्तो छ असन्तुष्टिहरू त अब सम्बोधन धेरै हुन बाँकी छ त्यस कारणले हो दोस्रो कुरा चाहिँ असन्तुष्टिहरू चाहिँ कति किन पनि आइरहेछन् भने यो सरकारले गर्छ भनेर पनि एउटा आशले पनि असन्तुष्टिहरू चाहिँ मान्छेले देखाइरहेछ किनभने अरू सरकार हुँदाखेरि यिनीहरूले गर्दैन जति गरे नि केही हुँदैन यिनीहरू चाहिँ जनाको छाला हो भन्ने सोच्थ्यो भने अहिलेको सरकार चाहिँ एक्टिभ हुन्छ हामीलाई भेट्न आउँछ गृहमन्त्री उहाँ घर घर गएर मान्छेलाई भेटिरहनु भएको छ जिल्ला जिल्लामा हिँडिरहनु भएको छ त्यस कारणले गर्दाखेरि यो सरकार भनेको जीवन्त छ यसले हामीलाई हेर्छ भनेर पनि मान्छेहरू धेरैभन्दा धेरै चाहिँ उनीहरूलाई गुनासो गर्न गएका होलान् भन्ने लाग्छ मलाई
0: अब तपाईँ ढुक्क हुनुहुन्छ 5 वर्षमा कायापलट हुन्छ वा चाहिँ राजसभा टुक्रिने सम्भावना छ
9: अब राजसभा टुक्रिने त मलाई लाग्दैन हेर्नुहोस् किनभने टुक्रिया उनलाई भर्खरका केटा मान्छेहरू छन् यिनीहरू त्यत्रो ठुलो युगो लिएर बस्दैनन् बुढाखाडा मान्छेमा जति युगो हुन्छ केटाकेटी मान्छेहरूमा त्यति धेरै युगो हुँदैन, कारण उनीहरू सरी पनि छिटै भन्न सक्छन्, उनीहरू आफ्नो आफ्नो हिसाबले डिसिजन पनि छिटो गर्न सक्छन्। त्यस कारणले उनीहरूले थुप्रिएर जान्छन् बिगार्छन् भन्ने कुरा त मलाई लाग्दै लाग्दैन, हेर्नुहोस् हगि। तर चाहिँ के छ भने उनीहरूले सुझबुझपूर्ण तरिकाले आफूलाई सच्याउँदै अगाडि बढ्नुपर्छ भन्ने चाहिँ लाग्छ।
0: भनेपछि पाँच वर्षसम्म निरन्तर रूपमा यो सरकारले देश र जनताको पक्षमा काम गर्छ, देश सुशासनयुक्त ढंगले अगाडि जान्छ भन्नेमा तपाईँ ढुक्क नै हुनुहुन्छ?
9: मलाई करिब करिब ढुक्क छु, किनभने हामी यस्तो कुरा धेरैचोटि देखेर आएको हेर्नुहोस्। हामीले 36 सालको चाहिँ नि त्यो जनमत संग्रह पनि देखेको, गिरिजा प्रसादले पनि बहुमत ल्याएको, केपी ओलीले 2 तिहाई ल्याएको, प्रचण्डले पनि झन्डै 2 तिहाई ल्याएको, यो सबै हामीले देखेर यिनीहरू फेलियर भएको हामी देखेर आएको। त्यस कारणले यो सरकार पनि फेलियर भयो भने नेपाली जनताको आँखाबाट रगत आउँछ, हेर्नुहोस्, आँसु मात्रै होइन। त्यस कारणले यो सरकारलाई फेलियर हुने कुनै छुट छैन, यिनीहरू फेलियर हुने होइन, यिनीहरूले काम देखाउनुपर्छ, यिनीहरूले काम गर्नुपर्छ। हामीले पनि त्यही भएर यो सरकारलाई राम्रो काम गरोस् भनेर समर्थन गरेका छौँ।
0: यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद बाबुराम दाहालजी, नमस्कार। उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता, कानूनका जानकार, फुटबलका प्रेमी क्रेजी बाबुराम दाहाल, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पालिका बसमा उपस्थित हुनुहुन्छ।
20: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
21: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
20: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
21: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
22: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
21: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
22: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866। पर्वत जाने गेट, सहारा एग्रोभेट।
23: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
24: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
23: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
24: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ, साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
23: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आरेमा, सम्पर्क नम्बर 0364-41-6-96।
25: रेडियो आदिखोला 105.4।
26: हजुर, गुड मर्निङ।
0: अब तपाईँको नगरपालिका छायानाथ रारा नगरपालिका होइन, अब स्थानीय तहको काम कर्तव्य अधिकारहरू यसलाई घर घरको सिंहदरबार भन्छन् जनताले, कतिपय ठाउँमा त सिंहहरू जन्मिया छन् होइन, कतिपय ठाउँमा चाहिँ सेवकहरू पनि जन्मिया छन्, तपाईँ सेवक पर्नुहुन्छ कि सिंह पर्नुहुन्छ?
26: अब विश्लेषण अब आफ्नो आफ्नो तरिकाको, अब विशेष गरी अब हामी चाहिँ वास्तवमा सेवक भएर नै हामीले चाहिँ काम कार्य प्रक्रियाहरू अगाडि बढाउने हो, त्यस कारणले अब चाहिँ यसमा रक्तदान, मतदान, भूमिदान, बलिदान र कन्यादान भन्ने हुन्छ, यसमा विशेष गरी हामीले चाहिँ मतदान पाएका हुन्छौँ, यो मतदानलाई चाहिँ दुरुपयोग हुन नदिनको लागि हामीले चाहिँ सेवक भएर जन्मिनुपर्छ र सेवक भएर काम गर्नुपर्ने।
0: दान भनेको पुण्य काम होइन, दान कसैलाई पनि दान दिने भनेको महान काम हो, तपाईँहरूलाई नागरिकहरूले दान दिएर महान काम गरेका छन्, तपाईँहरूले पनि महान काम गर्नु भएको छ, विशेष गरी तपाईँको नगरपालिकाका जनताहरू सन्तुष्ट हुनुहुन्छ आज भामजी तपाईँबाट?
26: विशेष गरी हामी अब जनताप्रति उत्तरदायित्व हुने किसिमका कामहरू, हामी शिक्षा, स्वास्थ्य, अब त्यस्तै पशु, कृषि, भौतिक पूर्वाधार निर्माणमा यावत कामहरू अब पालिका भनेको चुलाको सरकार हो, विशेष गरी प्रदेश सरकार र अहिले संघीय सरकारको कुरा हेर्ने हो गर्ने हो भने हामी अब साबिकको कडालीमा कुनै पनि चाहिँ अहिलेसम्म रोड पिच नगरेको अन्य चाहिँ पुल पुलेसाहरू नगरिदिएको यो संघीय सरकार र प्रदेश सरकारको दायित्वभित्र पर्दछ। हामीले अब नुनदेखि सुन सियोदेखि धागो एजीहरू कामहरू जस्तै अब आपत पर्दा पनि स्थानीय तह, विपद पर्दा पनि स्थानीय तह, हरेक कुराहरू चाहिँ अब नुनदेखि सुन सियोदेखि धागो भनौँ न, विभिन्न किसिमका एबिसिडी कामहरू हामीले चाहिँ पालिकामा सीमित स्रोत साधनका बावजुद गर्नु पर्या हुन्छ। त्यो चुलाको सरकारको चाहिँ एउटा पत्याउति र सिंहदरबारको अधिकार भन्ने कुरा पनि त्यही हो। जस्तै पहिला पुरानो संरचनामा ऐन नियम कानूनहरू बन्दैन थियो त्यतिखेर पुरानो संरचना जीविस गाविस हुँदाखेरि, अब अहिले संघीयता आइसकेपछि न्यायालय त्यहीँ छ, त्यसपछि क्याबिनेट त्यहीँ छ, त्यसपछि कानून नीति निर्माण बनाउने कुराहरू त्यहीँ छ, सबै कुराहरू अब स्थानीय सरकार सञ्चालन ऐन नेपालको संविधान 2072 दिइसकेपछि त्यही अनुसारको खाकाले हामीले काम गरेका छौँ। अहिले पछिल्लो पटक यो चाहिँ संघीयताको ढाँचाले अलि यो मोर्टालिटीलाई अलिकति चाहिँ तुवाउने किसिमको केही हाम्रा अधिकारहरू चाहिँ कुण्ठित गरेको यो देखिँदैछ। त्यसकारणले अब यसका लागि यो देखिनु नै हाम्रा अधिकारहरू स्थानीय तहका अधिकारहरू चाहिँ वञ्चित गर्नु नै जनता लाई चाहिँ दुःख दिनु र सिंहदरहरूको अधिकार अझै चाहिँ गाउँमा नपुगेको महसुस हुनु हो हजुर। विशेष
0: होइन अब यो केन्द्रसँग प्रदेशसँग कतिको सम्बन्धै छ, हुन त अब अहिले चाहिँ धेरै बजेटहरू चाहिँ कटौती गरिएका विषयहरू पनि आएका छन् होइन, अब तपाईँहरूलाई चाहिँ अब स्थानीय सरकार भइसकेका नाताले जनताका प्रत्यक्ष गुनासाहरू सुन्नुपर्ने पनि हुन्छ। अब राष्ट्रपालले त अब स्थानीय तहमा निर्दलीय सरकारको परिकल्पना गर्दैछ फेरि होइन, दलहरूले बिगारे भन्ने छ अब राष्ट्रसभाको एउटा निष्कर्ष छ, किनभने यो देशको ठूलो पार्टी हो अहिले सत्ता सञ्चालन गरिरहेको एउटा परिस्थिति छ। अब अहिलेको अवस्थामा चाहिँ तपाईँलाई कतिको अप्ठ्यारो छ अहिले नयाँ सरकार आइसके पछाडि सरकारसँग समन्वय अर्थात प्रदेश र संघ सरकारसँगको समन्वयको भूमिका चाहिँ कस्तो छ यतिखेर?
26: अगाडिको जुन राष्ट्रसभाको सरकार नआउँदै अगाडि चाहिँ अलिकति समन्वय सहकार्यहरू एकदम तीव्र रूपमा बढेको हुन्थ्यो र हामी पनि गर्थ्यौँ। अहिले यो पछिल्लो पटक अब पालिका र मन्त्रीहरूलाई अब हामी काठमाडौँ गएपछि अब भेट्ने पालो नपाउने, भेट्ने टाइम नदिने, त्यसपछि हाम्रा पालिकाबाट गएका सिफारिसहरू चाहिँ टोकरीमा फालिदिने होइन, यस्तो किसिमको भइराखेको छ। पहिला चाहिँ हाम्रै अब राजनीतिक अस्तित्वबाट अब संयुक्त सरकार अब एमाले माओवादी कांग्रेसका अब नेताहरूको सरकार हुन्थ्यो र हाम्रा कुराहरू जिज्ञासा गुनासाहरू सुन्थे। अब भौगोलिक कठिनाईका चाहिँ कडालीका कुराहरू पालिकाका कुराहरू हामी प्रमुखले बोल्यो भने केही सुन्थे। अब अहिले त अब भेट्ने त हाम्रो पालै पाइँदैन र हाम्रा सिफारिसहरू लिएका कुराहरू टोकरीमा फालिन्छन्। अब अहिले सरकार ठ्याक्कै कतातिर छ भने पुरानो एकपटक त्यो पञ्चायती शैलीको जस्तै कसैले भन्न बोल्न विरोध गर्न नपाउने, जस्तै कसैले बोले नै भनेपछि अब तुरन्त चाहिँ उसलाई चाहिँ कारवाहीको प्रक्रियामा चाहिँ सरकार हुन्थ्यो र हाम्रा कुराहरू जिज्ञासा गुनासाहरू सुन्थे। अब भौगोलिक कठिनाईका चाहिँ कडालीका कुराहरू पालिकाका कुराहरू हामी प्रमुखले बोल्यो भने केही सुन्थे। अब अहिले त अब

0: अब यो ठाउँ ठाउँमा चाहिँ अब मधेसतिर यो महँगीका कुराहरू ग्यासका कुराहरू हेर्नुहोस् यहाँ तल 100 रुपियाँको पनि आज भान्सा ट्याक्स लागिराखेको छ। अब हिजो अस्ति अर्को चाहिँ पढाइमा विद्यार्थीहरूमा अर्को करहरू देखिँदैछ। अब दिनपछि दिन महँगीहरू डुबिया छ। अब बेरोजगारको सृजना त्यतिकै छ, झन् विदेश गएका छन्। यो सरकारले पहिला त्यही भने होइन, हामी निर्वाचित हुँदाखेरि हामी स्वदेशमै रोजगार दिन्छौँ अर्को गर्छौँ यावत कुराहरू गरिराखेको छ। अहिले जिउका त्यो समस्या त्यही नै त छन्।
1: तर अब तपाईँले आफ्नो कार्यकालमा होइन अब छायानाथ राणा नगरपालिकामा गर्न सकेको र आफूलाई चाहिँ एकदमै मैले राम्रो गर्दैछु है भन्ने खालको त्यस्तो इन्सपायर हुने खालको के काम गर्नुभयो?
0: हामीले त अब गौरवको आयोजना सँगसँगै शिक्षा स्वास्थ्य पशु कृषि धेरै कामहरू गरिराखेका छौँ विशेष गरी नगरपालिकाले। अब अहिले करिब करिब हाम्रो 5 वर्षको रनिङमै छ। विशेष गरी विद्यालय भवनहरू हामीले पक्की प्रत्येक पहिला हामी निर्वाचित हुनुभन्दा अगाडि चाहिँ सबै टिनको छाना हालेका विद्यालयहरू थिए, अहिले पक्की बिल्डिङहरू लगाएका छौँ। लगभग 30-35 वटा बिल्डिङहरू बनिसके, त्यसमा 87 वटा बस्तीहरू छन्, 14 वडाहरू छन्। त्यसमा हामीले खानेपानी धारा एक घर एक धारा लगभग 47 वटा हामीले चाहिँ वृहत खानेपानी आयोजना प्रोजेक्टहरू नगरपालिकाले चाहिँ गरिसकेका छ। स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै हामीले नपुगेको ठाउँमा इकाइहरू सञ्चालन गरे पनि आधारभूत स्वास्थ्य केन्द्रहरू पनि जस्तै भवन दिएर त्यहाँ जनशक्ति पनि व्यवस्थापन गरेको अवस्था छ। जस्तै अब संघीय सरकार र प्रदेश सरकारले गर्नुपर्ने काम हो, हामीले 3 ठाउँ ठूला वृहत प्रोजेक्टहरू, एउटा चाहिँ सुम्ली गाउँमा कहिल्यै सड़क नगएको ठाउँमा चाहिँ 8 करोड लागतमा बेली ब्रिज र त्यसपछि सड़कहरू बन्दैछ। अर्को 2 खोलामा चाहिँ ओडालाई जोड्ने तरिकाको जस्तै 10-11 रोभा त्यसपछि लेते खोला 6-7-8-1-2-3 ओडालाई जोड्ने सड़क खण्डमा हामीले चाहिँ ठूला मोटरेबल पुलहरू 2 बनाउँदैछौं। अब जिल्लामा एक मात्रै जिल्ला छ, त्यसमा एउटा चाहिँ नगरपालिका त्यसपछि अरू गाउँपालिका भए। पञ्चायतदेखि अहिलेसम्म त्यहाँ खुल्ला मञ्च रंगशाला थिएन, अहिले मेरो पालामा चाहिँ यो रंगशाला निर्माण गर्नका लागि हामीले मुआवजा चाहिँ दिने अनि त्यसपछि चाहिँ संरचना बनाउने भनेर 6 करोड रुपियाँ चाहिँ विनियोजन भएको छ। अब मुआवजा पहिलो र दोस्रो किस्तासँगै दिँदैछौ। त्यस्तै कृषिका कुराहरू छन्, त्यस्तै रोजगारका कुराहरू छन् र अन्य पशुका कुराहरू छन्, यो होमस्टेहरूका कुरा, राणाकालको पर्यटन प्रबन्धनहरूका कुराहरू, यी थुप्रै कुराहरू नगरपालिकाले गरेका छ। त्यो पनि सीमित स्वर साधन। जस्तै हामी कहाँ चाहिँ अब समानीकरण बजेट त्यस्तै आउने, अब राजस्व अलिकति चाहिँ दायराहरू कम छन्, त्यस कारणले त्यसका बावजुद पनि हामीले धेरै गरेका भन्छौँ। हामीले त अब राज्यले हेर्ने, अब कडालीका साबिका जिल्ला त्यसपछि पालिकाहरूलाई अलिकति कुण्ठित गर्ने, हाम्रो आवाजहरू नसुन्ने, जस्तै अहिलेसम्म रारा देशकै ठूलो ताल हो, यो पिच नहुनुको कारण हिलाम्य हुने अनि मृत्यु मार्ग हुने, यो कसको कारण होला त? यो त केन्द्रीय सरकारले हेर्ने होइन र यो। त्यस कारणले अब अलिकति हामी झकझगाउँछौ, अहिलेको सरकारले केही गर्ला भन्ने फेरि आशा
1: छ। कर्णालीको हिरो भनेर चाहिँ ज्ञानेन्द्र साईलाई लिन्छन् होइन? अहिले त पुरै जुम्लादेखि लिएर कर्णालीदेखि लिएर व्यापक रूपमा मैले बजेट धेरै लगाएको छु, त्यहाँ चाहिँ एकदम धन्यवाद छ राजसभा सरकार भन्दै हुनुहुन्छ अस्ति त्यहाँ मान्यजीले, राम्रो छैन त्यहाँ?
0: अब त्यो त आफ्ना निर्वाचन क्षेत्रहरू हुन्छन्, प्राय मन्त्री भइसके पनि आफ्नै जिल्लामा हेर्ने हुन्, माननीय भइसकेपछि त्यहाँका जनताले भोट
1: भयो। बाटोमा पनि व्यापक बजेट भएको छ, बाटो सुधारमा व्यापक भएको छ भन्नुहुन्छ
0: तपाईँले? छैन छैन, कति हिजो अस्ति रहेर जाने मान्छेले कति दुःख पाइराखेका छन्, गाडीका गाडी अट्किया छन्। अब यो उहाँको भयो होला, जुम्लाको एरियामा ज्ञानेन्द्रजीको एरियामा बाटो पिच भयो होला, ग्राभिल भयो होला, आरसीसी भयो होला। हाम्रो चाहिँ जब मुगुको सिमाना राराको सिमाना लान्छ, सबै अहिलेसम्म मृत्यु मार्ग भनेर घोषणा गर्दा हुन्छ।
1: भनेपछि अझै पनि त्यहाँका जनताहरूको कष्टकरै छ होइन? त्यहाँको जीवन
0: कष्टकर, एकदम एकदम कष्टकर। अहिले फेरि त्यो यतिखेर बाटो चाहिँ बर्खाको सिजनमा पर्यटकहरू गएर पुरा अलपत्र परेको छ।
1: भनेपछि रारा घुम्न जान यो सिजन चाहिँ बडो गाह्रो भयो होइन? बर्खा भएको
0: गाह्रो भयो, यो त केन्द्रीय सरकारले पक्कै पनि केही न केही गरेर छिटो छरिदिलो यहाँ तराईतिर त यो अहिले होइन।
2: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
4: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्वयं जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जामा असार मसान्तसम्म 82% क्षेत्रफलमा रोपाई सम्पन्न। जिल्लाको उत्तरी भेगमा रोपाई सकियो। दक्षिण पश्चिमी क्षेत्रका केही भागमा अझै रोपाई जारी। जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा वैशाखदेखि असार मसान्तसम्म झण्डै 6,000 नागरिकता वितरण। र राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी जुमसुम कोरेला सड़क आयोजना रातिको समयमा बन्द हुने। आधी खोला खबर अब विस्तारमा। स्याङ्जामा असार मसान्तसम्म 82.29% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। जिल्लाका अधिकांश उत्तरी भेगमा रोपाई सकिए पनि दक्षिण पश्चिमी क्षेत्रका केही फाँटमा भने अझै रोपाई जारी छ। कृषि विकास कार्यालय स्याङ्जाका अनुसार यस वर्ष जिल्लामा धान रोपाई हुने अनुमानित 13,685 हेक्टर क्षेत्रफलमध्ये 11,250 हेक्टरमा रोपाई सम्पन्न भइसकेको छ। कार्यालयका कृषि अधिकृत नारायण पाठकका अनुसार कालीगण्ड गण्डकी नदी आसपासका चापाकोट र गल्याङ नगरपालिकाका फाँट ज्याग्दी खोला तथा आधी खोला किनारका केही क्षेत्रमा अहिले पनि किसान रोपाईमा व्यस्त छन्। वहाँका अनुसार स्याङ्जाको उत्तरी भेगमा असारभित्रै रोपाई सम्पन्न गर्ने परम्परा रहेकाले त्यहाँ काम सकिएको हो। तर दक्षिण पश्चिमी क्षेत्रमा साउनको मध्यसम्म पनि रोपाई गर्ने चलन रहेकाले केही ठाउँमा अझै खेत रोप्ने काम जारी छ। कृषि प्राविधिकबाट प्राप्त विवरणका आधारमा जिल्लाभर औसतमा 82.29% रोपाई सम्पन्न भएको कार्यालयले जनाएको छ। मौसम अनुकूल रहेकाले बाँकी क्षेत्रको रोपाई पनि केही दिनभित्रै सकिने अपेक्षा गरिएको कृषि अधिकृत पाठकले बताउनुभयो। यस वर्ष निरन्तर वर्षा भइरहेकाले अधिकांश धान खेती क्षेत्रमा सिंचाईको समस्या नभएको कार्यालयको भनाइ छ। स्याङ्जाका चापको टार, जिमुहा, पकान, डौवा, लामागेट, ठूला दिही, साखर, सिनेवास तथा आधी खोला, ज्याग्दी खोला र दरौं खोला आसपासका क्षेत्र जिल्लाका प्रमुख धान उत्पादन पकेट मानिन्छन्। जिल्लामा पछिल्ला वर्षहरूमा उन्नत जातका धानप्रति किसानको आकर्षण बढ़दै गएको छ। अहिले रामधान, सावित्री, सुनौलो सुगन्ध, साममा मन्सुरी लगायत उन्नत जातका साथै च्याम्पियन जस्ता हाइब्रिड धानको खेती विस्तार हुँदै गएको कार्यालयले जनाएको छ। यद्यपि बढ़दो शहरीकरण, सड़क विस्तार र घर घडेरी निर्माणका कारण खेतीयोग्य जमीन घट्दै गएको कृषि विकास कार्यालयले जनाएको छ। त्यसको प्रत्यक्ष असर धान रोपाई हुने क्षेत्रफलमा परेको छ भने वर्षेनी धान खेती हुने जमीन क्रमशः खुम्चिँदै गएको कार्यालयको निष्कर्ष छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले 3 महिनामै नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी तथा विभिन्न प्रशासनिक सेवा मार्फत हजारौं सेवाग्राहीलाई सेवा दिएको जनाएको छ। कार्यालयले सार्वजनिक गरेको 2083 वैशाख 1 देखि असार मसान्तसम्मको प्रगति विवरण अनुसार यस अवधिमा प्रतिलिपि बाहेक 5,936 नागरिकता वितरण सकिएको छ भने 25 जनाले नागरिकता परित्याग गरेका छन्। यो तथ्याङ्कमा इलाका प्रशासन कार्यालय फालिङबाट प्रदान गरिएका सेवा पनि समावेश छन्। सोही अवधिमा 10 जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् भने 14 जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको छ। यस्तै नागरिकताको प्रतिलिपि 8,947 जनालाई वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो। वहाँका अनुसार राष्ट्रिय परिचय पत्र कार्यक्रम अन्तर्गत 26,162 जनाको विवरण संकलन गरिएको छ। यस अवधिमा 13,291 जनालाई राष्ट्रिय परिचय पत्र कार्ड वितरण समेत गरिएको छ। पुराना नागरिकताको अभिलेखीकरण कार्य भने सबै सम्पन्न भइसकेको कार्यालयले जनाएको छ। राहदानी सेवातर्फ 7,895 जनालाई राहदानीका लागि सिफारिश गरिएको छ भने 7,590 जनाले राहदानी प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा असार मसान्तसम्म 32 गुनासो तथा उजुरी दर्ता भएका छन्। यस्तै पारिवारिक पेन्सन शपथ पत्र तथा रहल पहल सम्बन्धी 1551 सिफारिश तथा प्रमाणीकरण गरिएको छ। 501 जनालाई नाबालक परिचय पत्र उपलब्ध गराइएको सहायक प्रजीय सुवेदीले बताउनुभयो। यस अवधिमा 27 संस्था दर्ता भएका छन् भने 252 संस्थाको नवीकरण गरिएको छ। 9 संस्थाले विधान संशोधन गरेका छन्। 1 पत्र पत्रिका दर्ता भएको छ। हात हतियार व्यवस्थापनतर्फ 1 नामसारी गरेका छन् भने 73 हात हतियार नवीकरण गरिएको छ। विपद व्यवस्थापनतर्फ कार्यालयले विपद प्रभावितलाई 63,80,000 रूपियाँ राहत वितरण गरेको जनाएको छ। द्वन्द पीड़ितलाई 4,76,000 रूपियाँ राहत उपलब्ध गराइएको छ। त्यसै गरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई 22,06,708 रूपियाँ क्षतिपूर्ति वितरण गरिएको छ। सार्वजनिक अपराध सम्बन्धी 36 मुद्दा दर्ता तथा कार्यवाहीको प्रक्रियामा रहेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा माथिल्लो निकायबाट प्राप्त 12 उजुरी माथि पनि आवश्यक प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ। बजार अनुगमनतर्फ 3 महिनामा 12 अनुगमन गरिएको छ भने विकास आयोजनाको नियमित निरीक्षण गरिएको प्रशासनले जनाएको छ। विपदका समयमा प्रभावित क्षेत्रको स्थलगत अनुगमन पनि निरन्तर गरिएको उल्लेख छ। एकीकृत घुम्ती शिविर भने यस अवधिमा संचालन हुन सकेन। सार्वजनिक सुनवाई कार्यक्रम आयोजना नभए पनि सेवाग्राही सन्तुष्टि स्तरको मापन कार्य निरन्तर भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनीजमसम कोरोला सड़क आयोजना रातिको समयमा बन्द हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुस्ताङ जिल्लाबाट बग्ने कालीगण्डकी नदी सहित साना खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि सतर्कता अपनाउन सड़क बन्द गरेको हो। जिल्ला सुरक्षा समिति मुस्ताङको शनिबार बसेको बैठक तथा छिमेकी जिल्ला म्याग्दी संघको समन्वयमा शनिबार आइतबार साँझ 7 कि बिहान 5 सड़क बन्द सड़क पूर्ण रूपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो। बाढ़ी पहिरोको जोखिमका कारण सड़कमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णयको कार्यान्वयनका लागि मुस्ताङ र म्याग्दी प्रशासनले सड़क खण्डमा सुरक्षाकर्मी खटाउने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। बेनीबाट जोमसम जाने सवारी साधनलाई बेनी नगरपालिका 9 गलेश्वर बजार र मुस्ताङबाट आउने सवारी साधनलाई घाँसामा रोकिनेछ। मुस्ताङ जाने सवारी साधन साँझ 7 मुस्ताङ प्रवेश गर्नुपर्ने र मुस्ताङबाट फर्किने सवारी साधन साँझ 7 भन्दा अघि नै गलेश्वर क्षेत्रबाट अगाडि बढ्नुपर्नेछ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
3: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदिखोला 105.4 मेगाहर्ज।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गोर्खा नगरपालिकामा 1 करोड़ लगानीमा व्यावसायिक रूपमा 150 रोपनी क्षेत्रफलमा कालो हलेदो खेती शुरू गरिएको छ। परम्परागत खेती प्रणालीबाट व्यावसायिक तथा नगदे बालीतर्फ किसानहरू आकर्षित हुँदै गएपछि यस क्षेत्रलाई कालो हलेदो उत्पादनको नयाँ केन्द्रको रूपमा विकास गर्ने लक्ष्य सहित ठूलो लगानीमा कालो हलेदो खेती शुरू गरिएको हो। कालो हलेदो लगाउनका लागि सक्रिय रूपमा काम अघि बढ़ाइएका छौं। हलेदो कृषक बबिता अरियालले भन्नुभयो, औषधि तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिने कालो हलेदोको माग बजारमा बढ़दै गएपछि कालो हलेदोको व्यावसायिक उत्पादन बढ़ाउँदै गोर्खा नगरपालिका 9 र 11 बडहरीमा कालो हलेदो खेती विस्तार गरिएको छ। कालो हलेदो परम्परागत बालीको तुलनामा बढ़ी आमदानी दिने सम्भावना बोकेको नगदे बाली हो। बीएण्डबी कृषि फार्म संचालक यादव बस्नेतले भन्नुभयो, यसको उत्पादनबाट घरेलु तथा औषधीय जन्य उद्योगलाई समेत कच्चा पदार्थ उपलब्ध गराउन सकिनेछ। विश्व अर्थतन्त्रको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्र मध्ये एक हो। प्राकृतिक सम्पदा, संस्कृति, धार्मिक आस्था र स्थानीय जीवनशैलीलाई आर्थिक समृद्धिको आधारमा रूपान्तरण गर्ने क्षमता पर्यटनसँग छ। नेपाल पनि हिमाल, जैविक विविधता, संस्कृति र धार्मिक सम्पदाका कारण विश्वकै आकर्षक पर्यटन गन्तव्य हो। सगरमाथादेखि लुम्बिनीसम्म, अन्नपूर्ण पदमार्गदेखि मुक्तिनाथसम्मले विश्वलाई आकर्षित गरिरहेका छन्। तर यस्ता प्रसिद्ध गन्तव्यहरूसँगै भावनाले भरिपूर्ण थुप्रै क्षेत्र अझै पनि प्रचार प्रसार र योजनाबद्ध विकासको अभावमा ओझेलमा परेका छन्। म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित मालिका गाउँपालिकामा पनि त्यस्तै सम्भावनाको खानी छ। प्राकृतिक सुन्दरता, धार्मिक आस्था, ऐतिहासिक महत्व, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीको अनुपम संगम बनेको मालिका गाउँपालिकाले पर्यटनको क्षेत्रमा ठूलो सम्भावना बोकेको छ। तर यी सम्भावनालाई योजनाबद्ध ढंगले उजागर गर्न नसक्दा यहाँका धेरै गन्तव्यहरू अझै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित हुन सकेका छैनन्। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैङ्दम अनुसार मसान्तसम्म 82% क्षेत्रफलमा रोपाई सम्पन्न। जिल्लाको उत्तरी भेगमा रोपाई सकियो। दक्षिण पश्चिमी क्षेत्रका केही फाँटमा अझै रोपाई जारी। जिल्ला प्रशासन कार्यालय सैङ्दमद्वारा वैशाखदेखि असार मसान्तसम्म झण्डै 6,000 नागरिकता वितरण। र राष्ट्रिय गौरवको काली गण्डकी करिडोर अन्तर्गत बेनी जम्सम कोरेला सड़क आयोजना रातिको समयमा बन्द। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान, सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
1: यस आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकै साथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौं। कार्यक्रम गुड मर्निङ आदि खोलाको आजको यस बिहान मा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौं। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल साउन महिनाको 4 गते सोमबार तदनुसार सन् 2026 जुलाई 20 तारीख असार शुक्ल पक्षको षष्ठी तिथि बिहान 7:12 बजेपछि सप्तमी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला। सानो गल्तीले हर्जना तिराउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खँदा राम्रो हुनेछ। अरूको स्वार्थका लागि कुनै काम गर्नुपर्ने स्थिति आउन सक्छ। बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ। वृष राशि हुनेहरूको लागि प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफ योग्य कामले अरूको उपकार गर्न सकिनेछ। मिथुन राशि हुनेहरूको लागि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा रोकिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड़ लिनेछ। भौतिक सुख सुविधा प्राप्त हुनेछ। घरेलु प्रयोजनका विशेष सामान जुटाउन सकिनेछ। पशुधन र कृषि व्यवसायतर्फ मनज्ञ लाभ हुनेछ। कर्कट राशि हुनेहरूको लागि परिस्थिति वर्ष चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नु अघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसाय भन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। सिंह राशि हुनेहरूको लागि अवसरले आत्मबल बढ़नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यवसाय कर्मले गति लिनेछ। मेहनतले राम्रो नतिजा हात पार्न सकिनेछ। कन्या राशि हुनेहरूको लागि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढ़ाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षकको उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।
तुलाराशि उनीहरूको लागि केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोराएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। अर्थ अभाव खड्किए पनि अत्यावश्यक पर्दा सापत वा कर्जा मार्फत धन जुक्नेछ। तर खर्च बढ़नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढ़ाउने अवसर प्राप्त हुनेछ। वृश्चिक राशि उनीहरूको लागि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिक योग्य काम सम्पादन गर्दै मनज्ञ धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पढ़ाईमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। धनुराशि उनीहरूको लागि पुराना कामको चर्चा हुनेछ भने मेहनत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर अरूका काममा समय खर्चनु पर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्त पाटो टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सजग रहनुहोला। मकर राशि उनीहरूको लागि काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ़नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ। तारिफ योग्य कामले लोकप्रियता दिलाउनेछ। कुम्भ राशि उनीहरूको लागि प्रतिकूल परिस्थितिले चिन्ता बढ़ाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्चनु पर्ला। तापनि विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। लगनशीलताले विस्तारै उपलब्धि पनि दिलाउनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। तत्काललाई नभए पनि पछि फाइदा हुने काम हात पार्न सकिनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथै उत्साह जगाउनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। रमाइलो यात्राको साइज जोड्न सक्छ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारीको राईसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी ती बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजकै बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो यो आँधी खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिज मा प्राविधिक शिक्षा मा भर्ना खुलियो
2: सिटी भेटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9856-31-730, 9856-55-536 र 9843-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849-18921 र 9842-39399। हाङसाङदी छाया क्षेत्र शिव मन्दिरको सूचना।
4: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
4: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव, मोबाइल 9841-48515 र 9856-87573।
4: हाङसाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 हाङसाङदी।
1: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा।
5: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363-44-331, मोबाइल 9856-55-331।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
9: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
8: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
10: हजुर, यहाँ धान, मकै को बिउहरू, तरकारी का बिउ तथा घास का बिउहरू, आलू तथा टमाटर मा लाग्ने डडेलो को बीज आदि तथा भिटामिन पाइन्छ। साथै कुखुरा को दाना पानी का भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराज का चल्ला, कोइलर तथा ब्रोइलर का कुखुरा का दानाहरू, गाई भैंसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोग को सफल उपचार समेत गरिन्छ।
11: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
10: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
11: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855-51068 र 9673-70771।
12: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
3: होइन, के भयो? किन बन्द भएको हो गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
3: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
6: फोन नम्बर 0364145002, मोबाइल 9850604502 र 9860501।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
9: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
10: यही साउन 10 गते शनिबारका दिन फाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै फाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
10: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ।
9: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
10: साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ।
9: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
10: साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051, मोबाइल 9856052949।
10: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
11: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
12: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
11: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
11: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
11: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
6: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
11: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।
9: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
12: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
9: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
11: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
12: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
11: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856332246।
6: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
9: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, छिउ छिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
13: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856027971 र 9841600866।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
9: च्या, कस्तो सास गनाएको तिम्रो त?
14: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
9: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
14: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
9: यही हाम्रो वालिङ आट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
15: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
9: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आट बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921446049। फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
16: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
16: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
16: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
17: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
18: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
17: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
18: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
17: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
18: हाम्रा सेवाहरू:
17: दाँत तथा मुखको परीक्षण,
18: दाँतको एक्सरे,
17: दाँत सफा गर्ने,
18: दाँत टल्काउने,
17: मुख गनाउने समस्याको उपचार,
18: दाँत रङको सिमेन्ट भर्ने,
17: दाँतको जरेदेखिको उपचार,
18: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
17: साधारण दाँत निकाल्ने,
18: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
17: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
18: गिजाको शल्यक्रिया,
17: कृत्रिम दाँत राख्ने,
18: दाँत रङको वा मेटलको खुल लगाउने,
17: बच्चाहरूको दाँतको विशेष उपचार
18: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
19: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
17: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
18: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0363-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: कृष्ण, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भोसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: प्राविधिक धार तर्फ बीआईसीटीमा भर्ना खुल्यो।
1: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 मा अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
1: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
0: हाम्रा विशेषताहरू
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
0: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
1: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
0: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
1: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
0: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
1: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
0: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
0: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
1: व्यावहारिक एवं जीवन उपयोगी शिक्षा,
0: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
1: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने,
0: स्वच्छ समेला गृहको व्यवस्था,
1: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
0: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9556013224,
1: 9446174,
0: 9446373799,
1: 9556551141,
0: 9446861125,
1: 9461508,
0: 9641224
1: र 9461717661।
0: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846086005।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9556551250।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 10 गते शनिबार का दिन
0: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, कपालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल छ। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0363441163। मोबाइल 98461980।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: चुवाङ।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469-18921 र 98462-39390।

0: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूसैनिकको लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूसैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक ठिक दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 063-4141-044, मोबाइल 98-460-81-173।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
6: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
7: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
6: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
6: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98-464-85-411।
8: किन बोलाएको मलाई?
9: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका 6 मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू।
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्स मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएको छु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
4: उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9860216629 र 9861168251।
6: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
7: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9865555271, 9468323809 र 9865501।
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
8: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जेतो सुनसादी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
8: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
9: जितु सुनसा दिपसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9006617137
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज त राम्रो कोट प्यान्ट लगाएर हिड़का छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेक बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिशियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट पनि उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल सटिंग सुटिंग टेलरिंग सेन्टर वालिंग आठ मोड गरिमा बैंक को ओरालो
0: मोबाइल 9815356496
2: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
3: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
2: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
3: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
4: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856039988 र 9856055988
5: उमेरले नेटो काट्न थालिसके सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कति जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
6: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
5: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी पनि जहाँको त्यही
6: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
5: हाम्रा सेवा तथा सुविधाहरू
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
5: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
5: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
6: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
5: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
7: सम्पर्क फोन नम्बर 03-6441-6624
8: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
9: यही साउन 10 गते शनिबारका दिन
8: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
9: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ
8: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर चिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
9: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 03-6441-6006 मोबाइल 98-55-60-55-266 स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार

0: स्नातकतः भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच ईसीजी सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने
2: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 0364-41-087, मोबाइल 98-469-71-44।
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
4: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
3: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
4: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
3: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
4: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटुरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 063-44-594।
6: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
7: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
6: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-412-133।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
11: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
10: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9817969611।
11: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
10: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
12: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
10: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
12: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
10: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
12: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
10: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौ,
12: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
12: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
12: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
12: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
12: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिए ना, आइए हम लोग आने में 9 बजे छा
1: ए समय को साथ में जितू सुनचा दी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़िए डिपार्टमेंट स्टोर्स को 5 घर अगाड़ी जैसी 15 तर्फ जाने बाटो में कुना को लाइन में
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला 105.4
3: रेडियो आदि खोला 105.4
4: पहिरोका कारण अवरूद्ध धादिङ चितवन र काभ्रेको सड़क खुलाउने प्रयास हुँदै ठूलो पानीक्रम घट्दै बाढ़ी परेको जोखिम भने कायमै सरकारले खरिद गरेको मध्ये 1250 मेट्रिक टन मल आज आउँदै धान रोपाईका बेला मलको अभाव हट्ने अपेक्षा घर जग्गा कारोबारबाट असारमा मात्रै झण्डै 12 अर्ब रूपियाँ राजस्व संकलन कर वृद्धि हुनु अघि नै कारोबार बढ़्यो अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा विश्वव्यापी सहकार्यको आह्वान र यसपटकको फिफा विश्वकप फुटबलबाट युवा खेलाड़ीहरूको उदय मेक्सिकोका मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाड़ी नेपाल खबरमा अब पूरा खबर पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितौन तथा बीपी राजमार्ग अन्तर्गत काभ्रेमा पहिरो खसेका कारण सड़क अवरूद्ध भएको छ रातिदेखि अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङ खोला नजिकै दुई ठाउँमा पहिरो खसेको छ भने चितौनको इच्छा कामना गाउँपालिका फिसलिङमा पनि पहिरो खसेको छ पहिरो पछ्याउन अझै केही समय लाग्ने धादिङ र चितौन प्रहरीले जनाएका छन् नारायणगढ़ मुगलिन पोखरा सड़क भने खुला छ तर मुगलिन काठमाडौँ सड़क भने अहिले बन्द छ प्रहरीले काठमाडौँबाट बाहिरिने गाड़ीहरूलाई नागढुङ्गा र काठमाडौँ भित्रने गाड़ीहरूलाई कुरिनटारमा रोकेर राखेको छ यसैगरी काभ्रेको रोशीमा पनि पहिरो खसेका कारण बीबी राजमार्ग रातिदेखि बन्द छ सड़क खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ यसैबीच आजदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ तर केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

0: महाशाखाका अनुसार हिजो अस्ति जस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन, तर केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना कायमै छ। आकस्मिक बाढ़ी पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले आज 1250 मेट्रिक टन मल नेपाल ल्याउँदैछ। कृषि वन तथा वातावरण मन्त्रालयका अनुसार ग्लोबल टेण्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन डीएपी मध्ये पहिलो खेप 1250 मेट्रिक टन मल आज आइपुग्ने भएको हो। मल भारतको कोलकाता बन्दरगाहमा गएको जुलाई 10 नै पुगेको थियो। साउन 1 गतेदेखि नेपालतर्फ ढुवानी शुरू गरिएको पहिलो खेप नेपाल आइपुग्ने लागेको मन्त्रालयले जनाएको छ। बाँकी मल कोलकाता बन्दरगाहमै प्याकेजिङ भइरहेको र प्याकेजिङ सम्पन्न हुँदै गएपछि चरणबद्ध रूपमा नेपाल ल्याउने तयारी छ। मलको आयात तथा वितरणको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेडले लिएको छ। यस वर्ष धान रोपाईको मुख्य समयमा देशका धेरै जिल्लामा डीएपी मलको अभाव देखिएको थियो। धान रोप्ने बेलामा डीएपी मल अत्यावश्यक रहेको छ। यही समयमा मल नपाउँदा उत्पादनमा समेत असर पर्न सक्ने चिन्ता किसानले गरेका छन्। नेपालमा रासायनिक मल उत्पादन नहुने भएकाले सरकार पूर्ण रूपमा आयातमा निर्भर छ। घर जग्गा कारोबारबाट गएको आर्थिक वर्ष 2082-83 असार महिनामा मात्रै 11,94,99,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षका सबैभन्दा उच्च मासिक राजस्व हो। विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6,26,38,00,000 रूपियाँ राजस्व संकलन भएको थियो, जुन वर्षकै उच्च दोस्रो मासिक राजस्व रहेको छ। विभागका अनुसार साउन 1 गतेदेखि घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर बढ़ने व्यवस्था बजेट मार्फत लागू भएपछि कर वृद्धि हुनु अघि नै कारोबार गर्ने प्रवृत्ति बढ़ेको हो। त्यसकै प्रभाव स्वरूप असार महिनामा घर जग्गा किनबेच उल्लेख्य रूपमा बढ़दा राजस्व संकलन पनि उच्च भएको विभागको निष्कर्ष छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले विद्युत खरिद बिक्री सम्झौता पीपीए भए निर्माणाधीन तर समयमै सञ्चालनमा आउन नसकेका जलविद्युत आयोजनाहरूलाई भौतिक प्रगतिका आधारमा वर्गीकरण गर्दै आवश्यकता अनुसार व्यावसायिक विद्युत उत्पादनको अन्तिम मिति आरसीओडी थप्ने तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार त्यस्ता आयोजनाको समग्र अवस्थाको मूल्यांकन गरी आवश्यक सहजीकरण गरिनेछ। आरसीओडी समाप्त नभएका तथा उत्पादन अनुमति पत्र वित्तीय व्यवस्थापन जग्गा व्यवस्थापन लगायत पीपीएमा उल्लेखित दायित्व समयमै पूरा गरेका वा सम्झौता बमोजिम तोकिएको समयभित्र सम्पन्न हुने आयोजना पहिलो समूहमा रहनेछन्। नेपाल विद्युत प्राधिकरणका संचालक समितिले आयोजनाहरूलाई भौतिक प्रगति र पीपीए कार्यान्वयनको अवस्था अनुसार क ख ग घ गरी 4 समूहमा वर्गीकरण गर्ने पनि निर्णय गरेको छ। मुक्त हरावा चरवा समुदायको अधिकार सुनिश्चित गर्न माग गर्दै 10 बुधे बर्दीवास घोषणा पत्र 2083 जारी गरिएको छ। महोत्तरीको बर्दीवासमा आयोजित मधेस प्रदेश स्तरीय दलित अधिकार सम्मेलनले जलवायु न्याय सामाजिक समावेशीकरण भूमि तथा वन अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो। घोषणा पत्रमा हरवा चरवा समुदायको वास्तविक पहिचान लगत संकलन प्रमाणीकरण र परिचय पत्र वितरणको प्रक्रिया तत्काल कार्यान्वयनमा ल्याउन भूमिहीन तथा बसोबास विहीन परिवारहरूलाई वैज्ञानिक आधारमा भूमि उपलब्ध गराई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। यस्तै उत्सर्जन न्यूनीकरण कार्यक्रम लाभ बाँडफाँड योजना तथा सामुदायिक वन व्यवस्थापनमा हरेवा चरवा समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने नागरिकता शिक्षा स्वास्थ्य बीमा सामाजिक सुरक्षा र सम्मानजनक रोजगारीका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने पनि घोषणा पत्रमा जोड़ दिइएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपास रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षति बापत 1,29,98,307 रूपियाँ राहत वितरण गरिएको छ। वन्यजन्तुका कारण भएको मानवीय क्षति सहित अन्य बाली तथा पशुधन क्षति बापत यो रकम राहत वितरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गएको आर्थिक वर्षमा वन्यजन्तुका कारण मानिसमा सामान्य क्षति भएका उपचारका लागि 1,34,176 गम्भीर घाइतेको उपचारका लागि 29,42,481 5 जनाको ज्यान गएको र उनीहरूलाई 50,00,000 रूपियाँ राहत प्रदान गरिएको छ। अब विदेशको खबर। चीनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआई को क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ। सांघाईमा आयोजित विशेष विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको समेत बताउनु भएको छ। राष्ट्रपति सीले चीनको नेतृत्वमा स्थापना गरिएका विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण कोषेडुङ्गा भएको बताउनु भएको छ। यो संगठनमा रूस ब्राजिल इण्डोनेशिया सहित 30 देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू भने आबद्ध छैनन्। चीनका एआई स्टार्टअपहरूले हालै सार्वजनिक गरेका नयाँ भाषा मोडलहरूले अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दावी गरिएको छ। अब खेल खबर। यसपटकको फिफा विश्वकप फुटबल प्रतियोगितामा युवा खेलाड़ीहरूको उदयका लागि पनि विशेष बनेको छ। 21 वर्षभन्दा कम उमेरका धेरै खेलाड़ीले विश्वकै ठूलो मंचमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो एक दशकसम्म अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्व जमाउने संकेत दिएका छन्। स्पेनका लामिन आमाल र पाओ कुर्बासी, मोरक्कोका आयुब बुआदी, फ्रान्सका डिजिरे दुए, मेक्सिकोका गिर्बल मोरा, नर्वेका एन्टोनियो नुसा, इंग्ल्याण्डका निको ओराइली, अमेरिकाका एलेक्स फ्रीम्यान, स्विजरल्याण्डका जुहान मिन्जाम्बी र आइवरी कोस्टका एन्डियो मान्डे जस्ता युवा प्रतिभाले सबैको ध्यान तानेका छन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरोका कारण अवरूद्ध धादिङ चितौन र काभ्रेको सड़क खुलाउने प्रयास हुँदै ठूलो पानी पर्ने क्रम घट्दै बाढ़ी पहिरोको जोखिम भने कायमै। सरकारले खरिद गरेको मध्य 1,250 मेट्रिक टन मल आज आउँदै धान रोपाईका बेला मलको अभाव हट्ने अपेक्षा। घर जग्गा कारोबारबाट असारमा मात्रै झण्डै 12 अर्ब रूपियाँ राजस्व संकलन। कर वृद्धि हुनु अघि नै कारोबार बढ़्यो। अमेरिकालाई एआईमा चुनौती दिँदै तीनको घोषणा विश्वव्यापी सहकार्यको आह्वान र यस पटकको फिफा विश्वकप फुटबलमा युवा खेलाड़ीहरूको उदय मेक्सिको का मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाड़ी

0: रेडियो आदिखोला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39399.
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार.
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन.
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको. के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन. यता भाइको नि यस्तै छ भन्दैछन्.
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन. देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि. अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ. अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ.
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051.
7: छिटो भनेको ओल्ड लिङ्क.
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला. म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए.
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति. स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
3: ल ल, म भर्खरै लिन जान्छु है. आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
8: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ. साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ.
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक.
8: मोबाइल नम्बर 98560-54313 र 98141-4348-32.
3: मूल्य होइन स्वास्थ्य रोजौ.
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
10: र मिर्दे करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 33 31।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: भाई तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595076044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड, फोन नम्बर 9844-85411। होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अरियाल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 9850-40-502 र 9860-51-401।
7: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560 85667।

0: बुझ्दै श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501119 र 9856332446।
0: कस्तो सास गनाएको तिम्रो त?
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856308329।
6: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
7: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
7: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
6: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
7: फोन 43
8: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
9: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
8: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
9: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
10: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
11: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
10: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847069386
12: पर्वत जाने गेट सहारा एग्रोभेट
13: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
14: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका पिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पयौ गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
13: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
14: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
13: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
14: फोन 0364142558
15: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
16: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
15: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
16: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
15: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
16: हाम्रा सेवाहरू
15: दाँत तथा मुखको परीक्षण
16: दाँतको एक्सरे
15: दाँत सफा गर्ने
16: दाँत टल्काउने
15: मुख गनाउने समस्याको उपचार
16: दाँत रङको सिमेन्ट भर्ने
15: दाँतको जरेदेखिको उपचार
16: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
15: साधारण दाँत निकाल्ने
16: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
15: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
16: गिजाको शल्यक्रिया
15: कृत्रिम दाँत राख्ने
16: दाँत रङको वा मेटलको
17: खोल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
18: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
19: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
20: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं।
21: रेडियो आदिखोला 105.4

0: पूर्णिमा 10 बजे कक्षा
1: ए समय को साथ में जितु सुनचादी पसल भूसाल पेट्रोल पंप संगे जोड़ डिपार्टमेंट स्टोर्स को 5 घर अगाड़ी जैसी 15 तर्फ जाने बाटो में कुना को लाइन में
2: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला 105.4 आपने ख्याल
3: नमस्ते महोत्सव के आफ्नै गायक तिलक बमल्ल तपाईं यति बेला सुन्दै हुनुहुन्छ चांगर जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4
4: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
4: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctvtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
4: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
5: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
5: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
5: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनु

0: साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
0: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
3: बिग्रीका बनाएर हुने भए बनाम्ला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468 32809 र 9855502071।

0: खानसानबी थाल क्षेत्र शिव मंदिर को सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841484515 र 9855875373।
1: छाङसाङदी थाय क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट चार छाङसाङदी।
0: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा।

0: प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279171 र 9841600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू,
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
9: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 0363-441-6624।
10: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
11: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
10: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
11: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
10: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
11: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
10: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856-51068 र 9863-70771।

0: access to all.
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना. यही साउन 10 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ. यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भए बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ. साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ. उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटेरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ. साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ. यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ. साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ. पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ. सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 9855052949. स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार.
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि.
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्.
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ. त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि.
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ.
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ.
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ.
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ.
4: सुखको गहना दुखको खजना.
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
4: फोन नम्बर 0363-44-235, मोबाइल नम्बर 9855-55-250.

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364145502, मोबाइल 9850604502 र 9860551401।
8: रेडियो आदिखोला 105.4।

0: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-5872-788।
4: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन वरिष्ठ सुगर, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डाक्टर तारा कोइराला आउँदै हुनुहुन्छ। उक्त दिन सुगर, थाइराइड, उच्च रक्तचाप, निसन्तानपना, हर्मोन गडबडी, तल्लो पेट दुख्ने, पाठेघर चिलाउने, महिनावारीमा गडबडी, पाठेघरमा फोहोर पानी बगिरहने र गर्भवती महिलाको स्वास्थ्य चेक जाँच गर्नु परेमा सम्पर्क गरी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 063-441-0087, मोबाइल 98469-71-4740। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
5: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
6: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
5: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
6: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुङ भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
7: मोबाइल 98135-56496।

0: स्नातकतः भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 03-4-12-133। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रू 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
5: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
7: रेडियो आदिखोला 105.4

0: sonde zaka. Oi na yo to satse yekhe patoplo 4 megahertz ko radio adi khole rasai kya ho?
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4 मेगाहर्ज।

0: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
1: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
1: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
0: हाम्रा विशेषताहरू
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था
0: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
1: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
0: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
1: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
0: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
1: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
0: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको
0: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था
1: व्यावहारिक एवं जीवन उपयोगी शिक्षा
0: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा
1: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
0: स्वच्छ चमेना गृहको व्यवस्था
1: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
0: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9556013224
1: 9460171184
0: 9460437799
1: 9560551141
0: 9460861125
1: 9461508
0: 9461424
1: र 9461717661
0: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भयो।

0: सकियो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469-18921 र 98462-39399।

0: Songs Nepal Acoustic Festival.
1: सूचना विशेष नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशेष नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 10 गते शनिबारका दिन
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 98460183173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
4: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0364403131। मोबाइल 98565531।
5: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
5: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल सो, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364-41-163, मोबाइल 98-61-98-870।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिवार।

0: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: ए अंकल गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
3: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
2: दाँत सफा गर्ने टल्काउने
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
2: दाँतको जरासम्म सफा गरी भर्ने
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
2: दाँतमा खोल राख्ने
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
2: बाङ्गो टिङ्गो दाँत मिलाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
2: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
2: मोबाइल 98460-21629 र 98461-68251
5: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
0: होइन ए दाई बिमारले फेरि च्यापेबी क्या हो गुनगुनाइ रहनु भएको छ त
5: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
0: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव बंगालेका विशेषज्ञहरू पनि आउँछन्
6: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्सो रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
6: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 98560-85667
0: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
7: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
7: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
7: अफ कोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले
7: लेडिज तथा जेन्स का सलन सम्बन्धी का तालीम दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मूदिंग हेयर कलर हेयर रिपेयरिंग ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धी का सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
7: सम्पर्क मोबाइल 9842698145।

0: सुन्नु न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 10 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक कुठी दाग दुबी सेतो दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 9856055266 स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार
0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364140246 मोबाइल 9856501119 र 9856332046
4: लौ हेर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
4: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
5: ए हो र ल ल के छुट्टे छ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
4: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
5: मोबाइल नम्बर 9847621380
4: छ्या कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
4: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
4: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार RCT गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख
2: सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई पिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465 48622 र 98241 4049।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीँबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30829।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0363-44-600।
3: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 063-441-258।

0: Goodness, no. अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदिखोला 105.4
4: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर कञ्चनपुरको सुक्लाफाटामा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्कविहीन 3 जना फेला अन्यको खोजी चल्दै पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो जोखिम कायमै रहेकाले मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह लाइसेन्सको स्वास्थ्य परीक्षामा इजाजत प्राप्त सबै चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिन आग्रह स्वास्थ्य परीक्षण सहजसँगै सेवाग्राहीको समय र खर्च बच्ने विश्वास गाजामा पहिलो पटक काठबाट बनेको विद्यालय सञ्चालनमा युद्धका कारण 6,20,000 भन्दा धेरै विद्यार्थी पढ़ाईबाट वञ्चित र सन् 2030 को विश्वकप स्पेन पोर्चुगल र मोरक्कोमा आयोजना हुने नेपाल खबरमा अब पूरा खबर कञ्चनपुरको सुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 जना मध्ये 3 जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। सुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान सुक्लाफाटा निकुञ्जभित्र जंगलमा बेलडाडी गाउँपालिका 2 का लक्ष्मी थापा मगर सीता चौधरी र मंजु राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ। 3 जनालाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट झण्डै 4 किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेलडाडीकै 3 जना हिजो लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। सुक्लाफाटाभित्र भीमरत नगरपालिका 19 बाघफाटाबाट प्रवेश गरेका 14 जना महिलाको समूह भने अझै सम्पर्कविहीन छ। रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ। बाघफाटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायक उपरीक्षक टेक बहादुर रावलले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको जानकारी दिनुभयो। पहिरोका कारण अवरूद्ध भएका पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सड़क खुलेपछि दुईतर्फी गाड़ी सञ्चालनमा आएका छन्। चितवनको इच्छाकामना गाउँपालिका 2 अन्तर्गत फिस्लिङको पानीधारा र चुम खोलामा आज बिहान पहिरो खस्दा नारायणगढ़ मुगलिन सड़क खण्ड केही समयका लागि अवरूद्ध भएको थियो। सड़कमा थुप्रिएको पहिरो हटाएपछि त्यस खण्डमा यातायात सञ्चालन भएको छ। त्यसैगरी धादिङको जबाम खोलामा खसेको पहिरोका कारण अवरूद्ध भएको सड़क पनि सड़क सफा गरेपछि दुवैतर्फ गाड़ीहरू सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क खोलेसँगै नारायणगढ़ मुगलिन पोखरातर्फ जाने र पोखराबाट आउने गाड़ी दुईतर्फी चल्न थालेका छन्। वर्षाका कारण पहिरोको जोखिम भने कायम रहेको स्थानीय प्रशासनले जनाएको छ। त्यसकारण रातिको समयमा गाड़ी चलाउन भने रोक लगाउँदै आएको छ। प्रशासनले यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक र यात्रुहरूलाई आग्रह गरेको छ। यसैबीच आज 35 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार रूकुम पश्चिम रोल्पा अर्घाखाँची र कपिलवस्तुका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेकाले बाढ़ीको उच्च जोखिम छ। यस्तै काठमाण्डु भक्तपुर ललितपुर सिन्धुपाल्चोक काभ्रे झापा मोरङ इलाम सुनसरी पाँचथर तेह्रथुम र दोलखामा बाढ़ीको जोखिम छ। त्यसैगरी चितवन कास्की तनहु स्याङजा पर्वत बागलुङ गुल्मी पाल्पा नवलपरासी पूर्व नवलपरासी पश्चिम प्युठान बाँके बर्दिया जाजरकोट डडेलधुरा कैलाली कञ्चनपुर बैतडी र दार्चुलाका साना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। जोखिम रहेका ठाउँमा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैबीच ठूलो पानी पर्ने क्रम केही घटेको छ तर केही ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

0: यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त चिकित्सकले जारी गर्ने स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिन व्यवस्था गर्न साथै प्रदेश सरकारलाई आग्रह गरेको छ। विभाग अन्तर्गत सवारी अनुगमन मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईद्वारा गएको असार 32 गते जारी परिपत्र मार्फत प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था मिलाउन अनुरोध गरिएको हो। परिपत्र अनुसार अहिलेको स्वास्थ्य परीक्षण प्रणालीका कारण सेवाग्राहीले अनावश्यक भीड़भाड़ अतिरिक्त आर्थिक भार तथा सीमित समूहको सम्बन्धताबाट सिण्डिकेट जस्ता समस्या भोग्नु परेको उल्लेख गरिएको छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका इजाजत प्राप्त चिकित्सकहरूले जारी गर्ने स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिँदा सेवा प्रवाह थप सरल पारदर्शी एकरूप र प्रभावकारी हुने विभागको निष्कर्ष छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मदन पुरस्कार 2082 लागि छनौटमा परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक। नेत्रज्योति संघको पहलमा कर्णालीका 17,000 भन्दा बढ़ी नागरिकको आँखाको उपचार लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कञ्चनपुरको शुक्ला फाटामा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्क विहीन, पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो, मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मदन पुरस्कार 2082 लागि छनौटमा परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले आज 10 पुस्तकको सूची सार्वजनिक गरेको हो। 2082 को मदन पुरस्कारका लागि प्राप्त भएका 298 पुस्तक मध्ये गुठीले 10 श्रेष्ठ सूचीका रूपमा छनौट गरेको छ। यिनै 10 पुस्तकहरू माध्यमबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कार गुठीले सार्वजनिक गरेका श्रेष्ठ 10 पुस्तकहरूमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरौन गढ़को इतिहास, वीणा जोशी राज भण्डारीको नेवार समुदायका परम्परागत मुकुण्डो नाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह र डाक्टर नवराज केसीको स्वस्पर्श र नधिशको हिउँद रहेका छन्। 2081 सालको मदन पुरस्कार सुदेन काबीमोको पुस्तक उर्मालाले प्राप्त गरेको थियो। नेपाल नेत्रज्योति संघद्वारा संचालित हिमालय आँखा अस्पताल पोखराले कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायमा आँखा उपचार सेवा विस्तार गर्दै गएको छ। गएको आर्थिक वर्ष 2082-83 अस्पतालले कर्णालीका 17,649 जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरेको छ भने 953 जनाको निशुल्क आँखाको शल्यक्रिया गरेको जनाएको छ। अस्पतालका अनुसार बाह्य कार्यक्रम मार्फत 7,217 जनाको निशुल्क आँखा परीक्षण गरिएको छ भने चन्दनाथ आँखा अस्पताल जुम्ला तथा मानम कालीकोट सिमकोट हुम्ला जुम्ला सिंजा र गमगढ़ी मुगुमा रहेको आँखा उपचार केन्द्र मार्फत 10,432 जनाले उपचार सेवा लिएका छन्। अब विदेशको खबर। अक्टूबर सन् 2023 युद्ध शुरू भएपछि शिक्षाबाट वञ्चित बनेका गाजाका बालबालिकाका लागि पहिलो पटक काठबाट निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ। गाजा सिटीमा स्थापना गरिएको फ्रेण्डस अफ प्यालेस्टाइन विद्यालयले युद्धले प्रभावित बालबालिकाहरूलाई पुनः औपचारिक शिक्षामा फर्काउने प्रयास गरेको छ। सिनियर समाचार संस्था सिन्भाका अनुसार युद्धका कारण ध्वस्त भएका विद्यालय भवन र विस्थापित परिवारका लागि आश्रय स्थलमा परिणत भएका शैक्षिक संस्थाको विकल्प स्वरूप काठका सामग्री प्रयोग गरेर कक्षा कोठा डेस्क र बेन्च निर्माण गरिएको छ। यसअघि कतिपय ठाउँमा पालभित्र अस्थायी शिक्षण सिकाई केन्द्र सञ्चालन भए पनि आवश्यक शैक्षिक पूर्वाधारको अभाव रहेको छ। अहिले विद्यालयमा झण्डै 850 जना विद्यार्थी अध्ययनरत रहेका छन्। युद्धका कारण 6,20,000 भन्दा बढ़ी विद्यार्थी नियमित पढ़ाईबाट वञ्चित भएका छन् भने 20,000 भन्दा बढ़ीले ज्यान गुमाएका छन्। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न फिफा विश्वकप सन् 2026 समापनसँगै अब विश्व फुटबलको ध्यान सन् 2030 विश्वकपतर्फ केन्द्रित भएको छ। सय वर्षको इतिहास मनाउन लागेको विश्वकप सन् 2030 अहिलेसम्मकै सबैभन्दा विशेष संस्करण हुनेछ। आउने विश्वकप पहिलो पटक प्रतियोगिता 3 महादेश र 6 देशमा आयोजना हुनेछ। फिफाले विश्वकपको शताब्दी वर्षलाई ऐतिहासिक बनाउन स्पेन, पोर्चुगल र मोरक्कोलाई मुख्य आयोजक राष्ट्रको रूपमा चयन गरेको छ। साथै सन् 1930 पहिलो विश्वकप आयोजना भएको सम्झनामा दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा उद्घाटन चरणका विशेष खेलहरू आयोजना हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कञ्चनपुरको सुकलाफाटामा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्क विहीन, 3 जना फेला अन्यको खोजी चल्दै, पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खोल्यो, जोखिम कायमै रहेकोले मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह, लाइसेन्सको स्वास्थ्य परीक्षणमा इजाजत प्राप्त सबै चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिन आग्रह, स्वास्थ्य परीक्षण सहजसँगै सेवाग्राहीको समय र खर्च बच्ने विश्वास, गाजामा पहिलो पटक काठबाट बनेको विद्यालय सञ्चालनमा युद्धका कारण 6,20,000 भन्दा बढ़ी विद्यार्थी पढ़ाईबाट वञ्चित, र सन् 2030 विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: यो त साथै एकखेप पाँच थोप्लो चार मेगाहर्जको रेडियो आदि खोलेर
1: नमस्कार, म देवीराम पराजुली जिरेको सैनिक भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगाहर्ज।

0: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctvtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-97।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो।
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
2: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान।
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको। एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
3: मोबाइल नम्बर 98467 21380
6: बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्छ तर उमेर चाहिँ नफर्किने रहेछ गयो त गयो।

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805230050, सहयोगका लागि मोबाइल 9805230051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
5: मोबाइल नम्बर 9856054313 र 9841343432।
2: मूल्य होइन स्वास्थ्य रोजौ।
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
2: यही साउन 10 गते शनिबारका दिन
3: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा बाथ रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ दुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364-41051, मोबाइल 9856-52049।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
7: र मिर्दी करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0364-43331, मोबाइल 9856-55331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरिटो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 03-6141-6024।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 03-4141-163, मोबाइल 98-61-98-870।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिवार।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 9857-42-624। बीए र बीएड को लागि 9841-29-657।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ। रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
5: मुटुको जाँच, ईसीजी सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
5: डिजिटल एक्सरे सेवा।
0: चिरफार गर्ने,
5: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
5: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364-41-087। मोबाइल 9849-70-71-47।
6: चा कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241-4047-029।
6: ए
9: दिदी पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
10: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
9: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
10: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
11: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
9: मोबाइल 9856309888 र 9856555988।
12: Come in. And I'll show you everything you need to know.

0: प्रसन्न मेडिको फर्मा भिरगुड बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्ममा, भिरगोड बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279171 र 9841600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
6: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
6: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
6: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
0: फोन 0364-41-258।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
4: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
7: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363-590-25, मोबाइल 9860-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
3: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
4: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
3: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
9: रेडियो आदिखोला 105.4

0: बस ना, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्कार, म लोक गायक अर्जुन गैरे। तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदिखोला FM 105.4 MHz।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक अभिवादन जगाउँछौ। कार्यक्रम रामसिका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक वर्ष आउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम कामसिका भागका यहाँहरूले स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत र यहाँहरूले हामीलाई हाम्रो पात्र एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम कामसिका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नवार भिन्नवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौं।

कार्यक्रम गाम्बसीका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अनि दिन भिन्नवार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ र आज हामी कार्यक्रम गाम्बसीका भाकाको दोस्रो श्रृंखला अर्थात सोमबारीय श्रृंखलाको सन्दर्भ सायमा छौं। सोमबारीय व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्ने झमर्कीमा जुटिसकेका छौं। यहाँहरू कार्यव्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास राखेका छौं। तिनी सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्नेछौ भन्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो उघार्छौं सुमधुर खालको भाकाबाट। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा उनले हेरे हेरे मैलाई सानो मैले हेरे उनलाई नै ख्याल ख्यालैमा उनी र माया बसेछ यो सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम कामदुखा भाकामा आजको सुन्दर व्यवसाय हामी सोमबार व्यवसायमा छौ सोमबार व्यवसायमा रहेर विशेष गरी हामी तपाईँहरू समक्ष पुराना पुराना लोकगीत भाकाहरू जुन धेरै पहिले बजारमा उपलब्ध भएका थिए र अत्यन्तै चर्चा कमाउन सफल बनेका थियो समयमा यहाँहरूले अत्यन्तै रिसाउनु भएका भाकाहरूलाई चाहिँ हामी कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गर्ने कोशिश गरिरहेका छौं र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं विश्रामपछि पुनः उपस्थित हुने नै छौं यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुबै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: के भयो दाई हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो भनेको वर्ल्ड लिङ्क।
0: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।

0: वाङ।
1: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308329।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
0: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भागमा। आज हामी कार्यक्रम गाम्बसीका भागकाको यस सुन्दर व्यवसाय सोमबारी व्यवसायमा रहेर सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थानीय तपाईँहरूसँगै सहयात्रा गरिरहेका छौं। विशेष गरी पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थानीय अगाडि बढ़िरहेका छौं। यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं, सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं।

आहा चौतारीको बर्फीफल उइलायो अब भेट खुन्नकी झैलायो यस्तो मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम कामबस्तीका भाकमा। आज हामी कार्यक्रम कामबस्तीका भाका क्रिश्चियन व्यवसाय सोमबार व्यवसायमा रहेर पुराना सुमधुर अनि रमाइला खालका भाकाहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गर्ने जमर्कोमा जुटिरहेका छौं। रेडी बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने रेडियो सेट छोडेर कतै नजानुहोला।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9836770071। खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9560-31-730, 9560-55-536 र 9843-41-010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी, वालिङ 10 भकुण्डे स्याङ्जा। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
2: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
2: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड, फोन नम्बर 9864-85-411। होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
0: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ। विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल
0: कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसी भनेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
4: फोन नम्बर 0364415502, मोबाइल 9856405502 र 9864501।
5: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
6: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9462698145।
7: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
0: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501 र 9856332446।
9: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा, 7 नम्बर नापी टोली, वालिङ स्याङ्जा।
10: रेडियो आदिखोला 105.4।
11: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशिष्ट भागमा। यहाँहरू माझ आज हामी कार्यक्रमका विशिष्ट भाकाको सोमबारी व्यवसायमा रहेर सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा हिस्सा लिँदै आदरहरूसँगै सहयात्रा गरिरहेका थियौं। विशेष गरी पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा हिस्सा लिँदै आदरहरूसँगै रहेका थियौं। र अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। तपाईँहरू समक्ष यिनी अनि यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्दै दबाहरूसँगै रहने मन हुँदाहुँदै पनि छुट्टिएर जान पर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै तपाईँहरू समक्ष अर्को सुमधुर खालको भाका पृष्ठभूमिमा बजिरहेको यो भाका तपाईँहरू समक्ष छोड्दै आजकै सुन्दर बसाई सोमबारी व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते। जय गीत, जय संगीत।

0: अहिले हाम्रो गाउँमा 2 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल तपाई यति बेला सुन्दै हुनुहुन्छ
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भर

0: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
1: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 मा अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
1: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
0: हाम्रा विशेषताहरू:
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
0: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
1: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
0: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
1: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
0: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
1: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
0: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
0: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
1: व्यावहारिक एवं जीवन उपयोगी शिक्षा,
0: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
1: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने,
0: स्वच्छ समेना गृहको व्यवस्था,
1: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
0: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9556013224,
1: 9460171184,
0: 9460437799,
1: 9560551141,
0: 9460686125,
1: 9461507080,
0: 9461724276
1: र 9461716661।
0: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
2: मोबाइल 9849718921 र 9862439399।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008447723।
0: हाङसाङदी थाल क्षेत्र शिव मन्दिरको सूचना।
5: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति, श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी

0: एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
0: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855687573।
0: छाङसाङ्दे थाय क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट चार छाङसाङ्दे।
2: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।

0: आहा कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
8: र मिर्दिक करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-44-331, मोबाइल 98565-55-331।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
9: सम्पर्क फोन नम्बर 063-441-6024।

0: business to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आर केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817162223।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856055250।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
9: ए आसरा, किन बोलाएको मलाई?
10: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
9: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि। हिँड।
11: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052।
12: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
13: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
12: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
14: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
12: दाँत सफा गर्ने टल्काउने,
14: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
12: दाँतको जरासम्म सफा गरी भर्ने,
14: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
12: दाँतमा खोल राख्ने,
14: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
12: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
14: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
12: मोबाइल 9864221629 र 9864168251।

0: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
1: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
0: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
1: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
2: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
3: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपोटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98565-86667।
5: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना: यही साउन 10 गते शनिबार का दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाफे रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, छिउ छिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान: छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान 4 बाटो। फोन 0364-41-044, मोबाइल 98460-81-173।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
0: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-7140।
0: चा, कस्तो सास गनाएको तिम्रो त,
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
8: मोबाइल नम्बर 9846086005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364460600।
2: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर, एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006। मोबाइल 9857255266। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
3: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
3: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
5: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856030988 र 9856555988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
6: मोबाइल 9135556496।
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
3: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
3: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635-90-018, मोबाइल 9840-51-56-35 र 9817-69-611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
7: ए समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105 थुप्लो चार आफ्नो ख्याल राख्नुस् है
9: रेडियो आदि खोला 105 थुप्लो चार
10: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च, यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हराएको 14 जना महिला आफै घर फर्किए, च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू, प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य 1 महिना यताकै। पहिले मुख्य खबर। आज पनि ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च, यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरी।

0: विज्ञान विभागले देशका विभिन्न जिल्लामा ससाना नदीमा बहाव उल्लेख्य बढ़न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार गोर्खा, रूपन्देही, अरखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च छ। विभागका मौसमविद विनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सड़क खुलेपछि गाड़ी सञ्चालनमा आएका छन्। चितवनको इच्छा कामना गाउँपालिका दुई अन्तर्गत फिसलिङको पानी धारा र चुम खोला तथा धादिङको जवाङ खोलामा खसेको पहिरो पछाएपछि गाड़ी चल्न थालेका छन्। बाढ़ी र पहिरोको कारण देशका विभिन्न ठाउँमा आठवटा प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार मेची अरणीको र पृथ्वी राजमार्ग केही सड़क खण्डमा त्यस्तै दिक्तेल भोजपुर मध्य पहाड़ी सड़क, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीको जोखिमका कारण गाड़ी चलेका छैनन्। वर्षा जारी रहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ। सम्भावित शास्ति र जोखिमबाट बच्न यात्रा गर्नु अघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका 14 जना महिला सकुशल घर फर्किएका छन्। उनीहरूलाई खोज्न प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीनवटै सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरेकोमा आज दिउँसो उनीहरू आफै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै पुगेर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षाकर्मीहरूले खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी गरे रहेका बेला महिलाहरू भने आफै घर फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए। रातभर जंगलमै बसेकामा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएको उनीहरूको भनाइ छ। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 जना राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 मध्ये 9 जना एकै परिवारका हुन्। यस्तै शुक्लाफाँटा क्षेत्रको बेलडाँगीमा हिजै हराएका 3 जना भने हिजो बेलुका नै फेला परेका थिए। सम्पर्कविहीन भएका सबै महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्। चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मरण गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले सन् 2030 सम्मको दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्न सक्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउने गरेको भन्दै सजग रहन आग्रह गरिएको हो। अस्पतालका निर्देशक डाक्टर पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरूमा पुग्ने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिचेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभएको छ। आफू खुसी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीहरूमा घाउ बढ़ेर अल्सर समेत हुने गरेको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
2: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेत।

0: हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानिराखौं र सावधानी अपनाऊ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपालमा बाल यौन दुराचारको सजाय काटेर स्वदेश फर्किएको एक अमेरिकी नागरिकलाई अमेरिकाकै संघीय अदालतले पनि दोषी ठहर गरेको छ। 58 वर्षीय केर्नेथ जोसेफ कुम्सलाई अमेरिकी न्याय विभागले नेपालमा गरेको त्यही कसुरमा दोषी ठहर गरेको हो। विदेशी बाल यौन दुराचारीलाई बालक उपलब्ध गराउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई 2073 सालमा काठमाडौँको ठमेलबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँको फैसला अनुसार नेपालमा 9 वर्षको कैद सजाय भुक्तान गरी अमेरिका फर्केका उनलाई त्यहाँको कानून प्रवर्तन निकायले सन् 2025 सेप्टेम्बरमा पुनः पक्राउ गरेको थियो। हिरासतमै रहेका कुम्स विरूद्ध आउँदो सेप्टेम्बर 28 अमेरिकी अदालतले सजाय सुनाउने अमेरिकी न्याय विभागले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ। आज ब्रेन्ट क्रूड तेलको मूल्य 3% बढ़ेर प्रति ब्यारेल $90 भन्दा माथि पुगेको छ। यो मूल्य गएको जून 11 यताकै सबैभन्दा धेरै हो। गएको हप्तादेखि अमेरिका र इरान बीचको सैन्य द्वन्द चर्किएपछि स्ट्रेट अफ हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरिरहेको छ भने इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी र साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ। मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्यांकन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ। यसैबीच भू राजनीतिक तनावका बावजूद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य 0.40% घटेको छ भने चाँदीको मूल्य 1% बढ़ेको छ। अब खेल खबर। 2 वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले गैराती अमेरिकाको न्यू जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले हराउँदै विश्व फुटबलमा वर्चस्व कायमै राखेको छ। स्पेनले दोस्रो पटक विश्वकप उपाधि जितेको छ। स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। सन् 2023 अस्ट्रेलियाको सिडनीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्याण्डलाई 1-0 पराजित गरेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मका गरी 16 विश्व तथा अमेरिकी उपाधि युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डेला फुएन्तेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम युग चलिरहेको छ। विश्लेषकहरू आइरहेका नयाँ खेलाड़ी र व्यवस्थापकीय कुशलताका कारण फुटबलमा स्पेनको भविष्य उज्जवल देखिने विश्वास गर्छन्। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम उच्च, यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। शुक्लाफाटा राष्ट्रिय निकुञ्जले तहराएका 14 महिला आफै घर फर्किए, च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू, प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकहरूको क्षमता वृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा, ब्रेन्ट क्रूडको मूल्य 3% बढ़ेर प्रति ब्यारेल $90 नाग्यो, र विश्व फुटबलमा स्पेनको वर्चस्व 5 वर्षमा 16 उपाधि।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: खुलियो खुलियो खुलियो पाइनीज मा प्राविधिक शिक्षा मा भर्ना खुलियो
2: सिटी भेटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98-469-18-921 र 98-62-39-399।
6: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
7: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-560-55-271, 98-468-32-809 र 98-560-50-271।

0: छाङछाङदी फाल क्षेत्र शिव मन्दिरको सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841484515 र 9856875373।
1: छाङछाङदी स्थायी क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङछाङदी।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9141443 32।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855-51068 र 9673-70771।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल छ। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364-41-163। मोबाइल 98-61-98-870।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिवार।

0: भाइ लाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइ लाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन सोह्र गते वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: ए असरा किन बोलाएको मलाई
6: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु त नि
7: हाम्रा विशेषताहरू
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
7: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
5: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
7: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052।
8: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
9: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
8: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त छमछम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
9: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
10: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
11: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
10: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।

0: पर्सल मेडिको फर्मा भिरगुट बहिरघारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरगोट बहिरघारी मेन बजार प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279171 र 9841600866।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
3: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: अहिले हाम्रो गर्नेमा
1: इस समय को साथ में जितू सुनचादी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़ी को डिपार्टमेंट स्टोर को पांच घर अगाड़ी जैसी 15 तर्फ जाने बाटो में कुना को लाइन में
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: रेडियो
4: रेडियो आदिखोला 105.4
5: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
6: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
5: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे
6: प्राविधिक धार बीआईसीटी तर्फ 36 सीट का लागि प्रवेश परीक्षा भदौ 5 गते दिन को 1 बजे।
5: हाम्रा विशेषताहरू
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था
5: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
6: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
5: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
6: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
5: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
6: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
5: पुस्तकालय ई लाइब्रेरीमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
6: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
5: शिक्षा व्यवस्थापन मानविकी तथा

0: एवं जीवन उपयोगी शिक्षा
1: प्रविधि का साथ ही सक्षमता में आधारित शिक्षा
0: बजार को माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
1: स्वच्छ समेना गृह को व्यवस्था
0: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
1: अन्य थप जानकारी को लागि सम्पर्क मोबाइल 9856013224
0: 9846171184
1: 9846437799
0: 9855141
1: 9846185125
0: 9641570080
1: 9641424
0: र 9641717661
1: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9855541104 र 9008447723
4: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
5: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
4: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
5: सुन नानी भिल्कोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
4: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
7: सम्पर्क मोबाइल 9744-34484
8: चिउरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ स्याङ्जा
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
10: र मिर्दी करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363-440-331 मोबाइल 9855551331
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
12: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 10 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ
13: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु डुकडुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखिरहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन

0: सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुथी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 06341044, मोबाइल 98460813173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ। बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 03604146624।

सजना सुजना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा।

0: 吗？
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682123।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9861868251।

0: स्नातकतः भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
2: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइ रहनु भएको छ त।
1: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 98-560-85-667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
1: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
1: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच, ईसीजी सेवा,
1: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
1: चिरफार गर्ने,
2: थाइराइड जाँच,
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 0364-41-087, मोबाइल 98-469-7174-47।
3: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्प अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
2: कस्तो सास गनाएको तिम्रो त,
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई पिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन फार जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै फार जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल भर्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 9856502950। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
7: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
7: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
7: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर वालिङ बजार,
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
8: मोबाइल नम्बर 9846806005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 44 6 100।
2: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 9856309888 र 9856555988।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0363 44 5094।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0363 412 133।
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
11: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
11: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
7: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
12: छिटो बनेको वर्ल्ड लिङ्क।

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो और सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइ सकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है
2: भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी

0: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9842439390।
2: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
3: मोबाइल नम्बर 9847621380।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
5: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9848323809 र 9856555271।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 10 गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
2: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41-044, मोबाइल 98-60-81-173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
3: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
4: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
3: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-42।
0: मूल्य होइन, स्वास्थ्य रोजौ। खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
5: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083/14 गते सम्म।
5: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctvtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 0364-41-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
0: पायोनियर्स हायर एजुकेशन एकेडेमी, वालिङ 10 भकुण्डे स्याङ्जा।
2: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना।
1: यही साउन 10 गते शनिबारका दिन
0: वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर तारा कोइराला आउँदै हुनुहुन्छ। उक्त दिन सुगर, थाइराइड, उच्च रक्तचाप, निसन्तानपना, हर्मोन गडबडी, तल्लो पेट दुख्ने, पाठेघर चिलाउने, महिनावारीमा गडबडी, पाठेघरमा फोहोर पानी बगिरहने र गर्भवती महिलाको स्वास्थ्य चेक जाँच गर्नु परेमा सम्पर्क गरी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364-41-087, मोबाइल 98-469-71-47।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
6: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
7: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
6: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
8: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
9: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
8: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
9: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855-51068 र 9673-70771।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: थाङथाङदी खाल क्षेत्र शिव मन्दिरको सूचना।
4: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
3: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
4: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
3: सम्पर्कको लागि चन्द्रकान्त झुङ्गाना कार्यालय सचिव, मोबाइल 98-4-61-48-515 र 98-5-60-87-573।
4: छाङसाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, छाङसाङदी।
5: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
5: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
5: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 98-4-64-85-411।
7: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा, के पर्यो त्यस्तो?
8: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
7: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
8: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
7: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
9: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
9: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
9: सुखको गहना दुखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एंड सन्स विश्व हिमाल सुन चांदी पसल।
9: फोन नंबर 063-44-235 मोबाइल नंबर 98-560-55-250।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर, एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 98565266। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
3: यासरा किन बोलाको मलाई?
4: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल, महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465154123 र 98066162।
7: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईँलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू।
9: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9846021629 र 9841668251।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङ्टै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364 41 246, मोबाइल 9856501 र 9856303246।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847096866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 469 र 0364 41 268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा।

0: समय को साथ में जितू सुनचादी पसल
1: भूसाल पेट्रोल पंप संगे जोड़िएको डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को लाइन में
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
2: रेडियो आदि खोला 105.4
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now stream.
4: सीधा कुरा प्रश्न विचार
5: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
6: पछिल्लो 24 घण्टामा विपदका 62 घटना दुईजनाको ज्यान गयो देशका धेरै ठाउँमा भइरहेको वर्षा पर्सि बुधबारदेखि कम हुने
5: सार्वजनिक विदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीलाई प्रदेश र पालिकामा पठाउने
6: पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता शेयर बजारमा उच्च वृद्धि आज 41 अंकले बढ़ेपछि नेप्से 2700 बिन्दु भन्दा माथि
5: बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त राजनीतिक आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने भारतमा कक्रो जनता पार्टीद्वारा संसद भवनतर्फ मार्च गर्ने प्रयास
6: र विश्वकपको उपाधि जितेपछि स्पेनमा खुशियाली नयाँ ढाँचा स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित
7: कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप
9: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
8: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
8: न्यून सेवा शुल्क न्यून ब्याज दर
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
9: शर्तहरू लागू हुनेछन्
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: नेपाल दर्पणमा अब खबरको सिलसिला देशभर पछिल्लो 24 घण्टामा 62 विपदजन्य घटना भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा बाढ़ी पहिरो डुबान सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका हुन् प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सर्पदंशका कारण दुईजनाको ज्यान गएको छ भने पहिरोबाट दुईजना घाइते भएका छन् प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टाको अवधिमा 11 सड़क अवरूद्ध भएका छन् प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदका कारण झण्डै 12,27,000 बराबरको अनुमानित आर्थिक क्षति भएको छ घटनामा 6 चौपाए पनि मरेका छन् पछिल्लो 24 घण्टामा 18 जिल्लामा 26 पहिरो 13 सर्पदंश 8 असार देशका विभिन्न भागमा बाढ़ी पहिरो डुबान सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका हुन् प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सर्पदंशका कारण दुईजनाको ज्यान गएको छ भने पहिरोबाट दुईजना घाइते भएका छन्

0: देशका विभिन्न ठाउँमा नौवटा प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार पृथ्वी राजमार्ग सहित मेची अरणिको र पृथ्वी राजमार्गका केही खण्ड तथा दिक्तेल भोजपुर मध्य पहाड़ी सड़क बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीको जोखिमका कारण अवरूद्ध बनेका हुन्। पृथ्वी राजमार्गको चितवन र धादिङमा भएका अवरोधहरू हटाइएको छ। वर्षा जारी रहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहने प्रहरीले जनाएको छ। सम्भावित शास्त्रीय जोखिमबाट बस्न यात्रा गर्नु अघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ।
1: यसैबीच पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीको पहाड़ी क्षेत्रका केही ठाउँमा बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा देशका 1414 वर्षामापन केन्द्रमध्ये 372 केन्द्रमा वर्षा भएको छ। यो अवधिमा नेपालभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो 24 घण्टामा कपिलवस्तुको पथरकोटमा सबैभन्दा धेरै 167 मिलिमिटर वर्षा मापन भएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले जुलाई महिनामा देशभर औसत भन्दा कम वर्षा मापन भएको जनाएको छ। जुलाई महिनामा औसत 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा आज जुलाई 20 तारीकसम्म 304.30 मिलिमिटर वर्षा मापन भएको छ। विभागका अनुसार पर्सि बुधबारदेखि वर्षा कम हुँदै जानेछ। अहिले मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकोले देशभर वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज र भोलि देशका विभिन्न ठाउँमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा राति मुसलधारे वा आरीघोप्टेसम्मको वर्षा हुन सक्नेछ। ती क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
0: वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये झण्डै 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउन थालेको भन्दै सजग रहन डाक्टरहरूले आग्रह गरेका हुन्। अस्पतालका निर्देशक डाक्टर पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरंग सेवा लिन अस्पताल र मातहत केन्द्रहरूमा आउने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा हिलो छिरेर समस्या आउने गरेको छ। हिलो छिरेको आँखालाई मिसेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभयो। आफू खुशी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीमा घाउ बढेर अल्सर समेत हुने गरेको उहाँको भनाई छ।
1: भारतले पहिलो पटक डेंगी विरूद्धको खोपलाई स्वीकृति दिएको छ। भारतको औषधि नियामक निकायले जापानी कम्पनी ताकेदा बायोफार्मास्युटिकल्सले उत्पादन गरेको क्यूडेंगा खोपलाई प्रयोगको अनुमति दिएको हो। यो खोप 4-60 वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिन सकिनेछ। पहिले डेंगी भएका वा नभएका दुवै अवस्थाका मानिसहरूले कुनै परीक्षण बिनै यो खोप लगाउन पाउनेछन्। क्यूडेंगा डेंगी भाइरसका 4 सेरोटाइप विरूद्ध प्रभावकारी मानिएको छ। 3 महिनाको फरकमा छालामुनि 2 दिइने यो खोपले डेंगी संक्रमण र अस्पताल भर्ना हुनुपर्ने जोखिमबाट उच्च सुरक्षा दिने क्लिनिकल परीक्षणले देखाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले समेत सिफारिश गरेको यो खोप विश्वका 43 भन्दा बढ़ी देशहरूमा स्वीकृत भइसकेको छ। नेपालमा पनि वर्षेनी डेंगीको प्रकोप आइरहने भएकोले भारतमा हुन लागेको प्रयोगलाई चासोका साथ हेरिएको छ।
0: शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका 14 महिला सकुशल घर फर्किएका छन्। उनीहरूलाई खोज्न प्रहरी, शस्त्र प्रहरी र नेपाली सेना गरी 3 सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरेकोमा आज दिउँसो आफ्नै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै गएर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षाकर्मीहरूले खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी गरिरहेका बेला महिलाहरू आफै फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए। रातभर जंगलमै बसेकामा उज्यालो भएपछि बाटो पहिले

0: भएर फर्किएका हुन्। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 जना राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 मध्ये 9 जना एकै परिवारका हुन्। यस्तै शुक्लाफाटा क्षेत्रको बेलनागीमा हराएका 3 जना भने हिजै फेला परेका थिए। सम्पर्कविहीन महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्।
1: सरकारले सार्वजनिक विद्यालय पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार 2 दिन विदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक विदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुधे निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेका छन्। जस जनसम्पर्क बढ़ी हुने कार्यालयहरूको सेवालाई सहज सरल र बिचौल्यामुक्त बनाउने प्रतिबद्धता सहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजाने सेवाग्राहीलाई सघाउनु पर्ने निर्णय पनि सचिवहरूको बैठकले गरेको छ। बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो।
0: सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
4: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943334955।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पछिल्लो 24 घण्टामा विगतका 62 घटना, दुईजनाको ज्यान गयो, पर्सि बुधबारदेखि पानी पर्न कम हुने, वर्षातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक लाग्न सक्ने भएकोले सावधानी अपनाउन डाक्टरको सुझाव, भारतले पहिलो पटक डेंगी विरूद्ध खोपलाई स्वीकृति दियो, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हिजोदेखि सम्पर्कविहीन भएका 14 महिला सकुशल घर फर्किए, सार्वजनिक विदा पुनरावलोकन गर्न संस्कार दल गठन गर्ने निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुग्नुपर्ने बताउनुभयो। झण्डै 1 घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन लगायत विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रिय राज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकोले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छलफलमा सहभागीहरूले बताएका छन्।
0: यसैबीच शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 41.70 अंकले बढ़ेर 2719.24 बिन्दुमा पुगेको छ। 5 कारोबार दिनमा निफ्टी 149 अंकले बढ़ेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकामा उत्पादन तथा प्रशोधन समूह 3.21 तथा जलविद्युत र अन्य समूह 2.5% भन्दा धेरैले उकालो लगाएको छ। आज 239 कम्पनीको शेयर बढ़ेकामा 30 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4,57,00,00,000 रूपियाँ कारोबार भएकोमा आज 343 कम्पनीका 1,22,00,000 किता शेयर 5,51,00,00,000 रूपियाँमा किनबेच भएको छ।
1: चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढ़ीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ़ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मृति गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले सन् 2030 दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।
0: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्ष विहीन बन्न नहुने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड़ दिनुभयो। शर्माले पछिल्लो समय प्रदेश सरकारहरूमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको जानकारी दिनुभयो। कुनै पनि प्रदेश सभा प्रतिपक्ष विहीन बन्न नहुने कांग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लंघन गर्न नहुने उहाँले जिकिर गर्नुभयो। उहाँले प्रदेशमा देखिएका वर्तमान समस्यालाई राजनीतिक संवाद मार्फत हल गर्ने बताउनुभयो। नेपाली कांग्रेसले मात्र चाहेर सबै कुरा नहुने उल्लेख गर्दै उहाँले अरू राजनीतिक दलहरूको आत्मसम्मान र सह अस्तित्वलाई स्वीकार गर्दै साझा सहमतिको आधारमा प्रदेश सरकारबारे अन्तिम टुंगोमा पुगिने बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
8: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
9: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
8: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
13: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106।
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा भक्तजनको भीड़ लागेको छ। पशुपतिनाथमा बिहानदेखि नै 4 वटै ढोका खोलिएका छन्। आज बेलुकाको आरतीपछि 8 बजेसम्म दर्शनका लागि पशुपतिका ढोका खुला रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। साउन महिना र सोमबारलाई शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नम नियुक्त हुनुभएको छ। 56 वर्षका बर्नम एक दशकमा बेलायतको 7 र समग्रमा 59 प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। गएको शुक्रबार लिबरल पार्टीको नेता बन्नुभएको उहाँले आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्नुभएको हो। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले एन्डी बर्नहमलाई नयाँ सरकार बनाउन आह्वान गर्नुभएको बीबीसीले जनाएको छ। यसअघि जून 22 तारीकमा सरकार र लिबरल पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गर्नु भएका स्टारमरले आज राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाउनु भएको थियो। बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले राजनीतिक, आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्नेछ। उहाँका मुख्य चुनौतीहरूमा सुस्थ अर्थतन्त्र र उच्च जीवनयापनको लागत व्यवस्थापन गर्ने, सामाजिक हेरचाह जस्ता जीर्ण सार्वजनिक सेवाहरूमा सुधार गर्ने, विश्वव्यापी द्वन्दहरूको व्यवस्थापन गर्ने र सरकारी संयन्त्रमा वर्षौंदेखि कायम रहेको गतिरोध अन्त्य गर्ने कामहरू रहेका छन्।
1: शिक्षा प्रणालीमा सुधारको माग गर्दै कक्रो जनता पार्टी सीजेपीले गरेको आह्वानपछि आज हजारौं मानिसहरूले संसद भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। विद्यार्थी, अभिभावक, अभियानकर्मी तथा नेताहरू दिल्लीमा विरोध प्रदर्शन गर्न तोकिएको ठाउँ जन्तर मन्तरमा भेला भए। प्रदर्शन स्थलमा खटाइएका सयौंको संख्याका प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरू सीजेपीका समर्थकहरूलाई तितरबितर पार्न लाठीचार्ज तथा अश्रु ग्यास पनि प्रहार गरेका बीबीसीले जनाएको छ। सीजेपीको समर्थनमा 21 दिनदेखि अनशनमा बस्नुभएका अभियानकर्मी तथा शिक्षाविद सोनम वाङचुकलाई शनिबार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव बढ़ेको हो। उहाँले अस्पतालमा पनि अनशन जारी राख्नु भएको छ। पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनैतिक संस्था भने होइन। प्रश्नपत्र बाहिरिने सहित परीक्षामा हुने अनियमितताको विरोध गर्न भएको मे महिनामा अनलाइन मंचमा व्यंग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो। त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूले गरेका छन्। भारतमा राजनैतिक विरोध प्रदर्शन हुनु सामान्य भए पनि केही वर्ष यता भारतको राजनैतिक सत्ता केन्द्र रहेको दिल्लीमा यसरी व्यापक विरोध प्रदर्शन हुने गरेको थिएन। प्रदर्शन स्थलमा अत्याधिक गर्मीका कारण केही मानिसहरू बेहोस भएका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप 2026 उपाधि जितेसँगै स्पेनमा खुशियाली छाएको छ। मानिसहरू प्रदर्शनसहित विभिन्न कार्यक्रम गरी खुशियाली साटिरहेका छन्। आज बिहान अमेरिकाको न्यू जर्सी रंगशालामा साबिक विजेता अर्जेन्टिनालाई 1-0 गोलले हराएर स्पेनले उपाधि जितेको हो। पहिलो पटक 32 बढ़ाएर 48 गोलले पुर्याएको यस आयोजक ढाँचामा तीन देशका 16 शहरमा कुल 104 खेल सम्पन्न भएका थिए। यस पटकको प्रतियोगिताले आधुनिक फुटबलको नयाँ मानक स्थापित गरेको छ।
17: विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 उपाधि स्पेनले जितेको छ। अमेरिका, क्यानेडा र मेक्सिको संयुक्त आयोजनामा सम्पन्न यस संस्करणको रोमाञ्चक फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले हराउँदै स्पेन नयाँ विश्व च्याम्पियन बनेको हो। यसपटकको विश्वकप फुटबल इतिहासकै नयाँ युगको शुरूआतका रूपमा दर्ता भएको छ। पहिलो पटक 32 बढ़ाएर 48 टोली पुर्याइएको यस आयोजक ढाँचामा तीन देशका 16 शहरमा कुल 104 खेल सम्पन्न भए। मेक्सिको ऐतिहासिक एजेटा स्टेडियमबाट शुरू भएको प्रतियोगिता भर तीव्र आक्रमण र उच्च दबावको शैली देखियो, जसका कारण कुल 308 गोल भए। फिफाका अनुसार रंगशालामै पुगेर 68,10,000 भन्दा बढ़ी दर्शकले खेल प्रत्यक्ष अवलोकन गर्दै उपस्थितिमा नयाँ कीर्तिमान कायम गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूतर्फ स्पेनको बाहुल्य रह्यो। मध्यभागबाट खेल नियन्त्रण गर्दै टोलीलाई सन्तुलित राख्न निर्णायक भूमिका खेलेका स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी भन्दै गोल्डेन बल हात पारे। यस्तै स्पेनकै उनाई सिमोन उत्कृष्ट गोलकिपर र युवा प्रतिभा पाउ कुबार्सी उत्कृष्ट युवा खेलाड़ी घोषित भएका छन्। फ्रान्सका स्टार केलियन एम्बापे 10 गोल गर्दै गोल्डेन बुट जित्न सफल भए। 39 वर्षको उमेरमा पनि 8 गोल गर्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्याउन अर्जेन्टिनाका कप्तान लियोनन मेसीले अतुलनीय नेतृत्व देखाए। यस्तै नर्वेका अर्लिङ हलान्ड र इंग्ल्याण्डका जुड बेलिङ्गमले 7-7 गोल गरे भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले 3 गोल गर्दै आफ्नो सम्भावित अन्तिम विश्वकप यात्रालाई स्मरणीय बनाए। यसपटकको विश्वकपमा स्पेनका लामिन यामाल जस्ता उदीयमान युवा खेलाड़ीको धमाकेदार उपस्थिति र केप भर्डे जस्ता साना देशको प्रभावशाली प्रदर्शनले फुटबल परम्परागत शक्ति राष्ट्रहरूमा मात्र सीमित नरहेको बलियो सन्देश दिएको छ। आर्थिक दृष्टिले पनि यो विश्वकप निकै भव्य रह्यो। च्याम्पियन्स स्पेनले 5 करोड़ अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्दा उपविजेता अर्जेन्टिनाले 3,30,00,000 डलरमा चित्त बुझाएको छ। तेस्रो भएको इंग्ल्याण्डले 2,90,00,000 र चौथो भएको फ्रान्सले 2,70,00,000 डलर प्राप्त गरेका छन्। फिफाले छनौट भएका हरेक टोलीलाई तयारी खर्च स्वरूप 15,00,000 डलर सहित सहभागिता अनुसारको ठूलो रकम प्रदान गरेको छ। नयाँ ढाँचा, गोलको वर्षा, नयाँ स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित गर्दै समापन भएको छ।
0: यसैबीच स्पेनले विश्व फुटबलमा वर्चस्व कायम राखेको छ। विश्वकप 2026 फाइनलमा अर्जेन्टिनाले 1-0 हराउँदै दोस्रो पटक उपाधि जितेसँगै स्पेन पुरूष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। यसअघि पुरूष टोली सन् 2024 युरोपेली च्याम्पियन पनि बनेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म गरी 16 विश्व तथा युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरूष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डे ला कोइन्टेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम युग निरन्तर चलिरहेको छ।
1: यसैबीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप अवधिभर 95,000 किलोमिटर भन्दा बढ़ी हवाई यात्रा गर्नुभएको छ। समाचार संस्था एपीका अनुसार अमेरिका, क्यानेडा र मेक्सिकोमा आयोजित भएको प्रतियोगिता अवधिभर उहाँले आकाशमै 100 भन्दा बढ़ी समय बिताउनु भएको हो। उद्घाटनदेखि फाइनल खेलसम्म आइपुग्दा इन्फान्टिनोले पृथ्वीलाई झण्डै 2.5 पटक फन्को मार्न पुग्ने दूरी तय गर्नुभएको छ। कतार सरकारको निजी विमान प्रयोग गर्नुभएका इन्फान्टिनोले 39 दिने प्रतियोगिताका कुल 104 मध्ये 44 खेल मैदानमै पुगेर हेर्नुभयो। उहाँले आयोजक 16 रंगशालामा कम्तीमा एउटा खेल अवलोकन गर्नुभएको छ। 3 देशमा आयोजना भएको विश्वकपमा व्यापक हवाई यात्रा र कार्बन उत्सर्जनका कारण वातावरणीय असर परेको भन्दै वातावरणविदहरूले चिन्ता व्यक्त गरेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: पछिल्लो 24 घण्टामा विपदका 62 घटना, 2 ज्यान गयो। देशका धेरै ठाउँमा भइरहेको वर्षा पर्सि बुधबारदेखि कम हुने।
0: सार्वजनिक विदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय। दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई प्रदेश र पालिकामा पठाउने।
1: पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता। शेयर बजारमा उच्च वृद्धि, आज 41 अंकले बढ़ेपछि नेप्से 2700 बिन्दु भन्दा माथि।
0: बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नम नियुक्त। राजनीतिक, आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने। भारतमा कक्रोच जनता पार्टीद्वारा संसद भवनतर्फ मार्च गर्ने प्रयास।
1: र विश्वकपको उपाधि जितेपछि स्पेनमा खुशियाली, नयाँ ढाँचा स्तरहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्था बारे जानकारी दिने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आन्धीखोलाको समाचारमूलक प्रस्तुति आन्धीखोला खबर FM 105.4 MHz र www.radioandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधिखोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधिखोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। साउन महिनाको पहिलो सोमबार साङसाङदी मन्दिरमा 1,34,365 भेटी संकलन। भर्खरै रोपेको धानमा खपटे किरा देखियो, सावधानी अपनाउन कृषि प्राविधिक सुझाव। र गुल्मी प्रशासनमा 4 करोड़ भन्दा बढ़ी राजस्व संकलन। स्याङ्जाको प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा साउने सोमबारको महिनाको पहिलो सोमबार 1,34,365 रूपियाँ भेटी संकलन भएको छ। साउन महिना शिव भगवानको प्रिय महिना भएकाले पनि भगवान शिवको पूजा र धना र भक्तिभाव गर्नाले समृद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ। सोमबारको व्रत प्रारम्भ गर्नेले साउनको सोमबारदेखि नै व्रत प्रारम्भ गर्ने गर्छन्। साउन महिनाभर शाकाहारी भोजन ग्रहण गर्ने र शिव भगवानको पूजा र धना गर्ने धार्मिक प्रचलन छ। पहिलो सोमबारको छाङछाङदी मन्दिरमा सहयोग रसिदबाट 16,105, स्टल बिक्रीबाट 10,900, गौमुख धाराबाट 30,260, शिवलिंगमा चढ़ाइएको भेटी 15,500, मूल मन्दिर तथा भजन मण्डलीबाट 44,100, दानपेटिकाबाट 17,500 गरी कुल 1,34,365 रूपियाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव शिवकान्त पौड्यालले बताउनुभयो। साउन महिनाको हरेक सोमबार र हरिशयनी एकादशीका अवसरमा महारती गर्ने कार्यक्रम अनुसार आज बेलुका 7 बजेबाट महारती र भजन कीर्तन गरिनेछ। आफ्ना दिवंगतको सम्झनामा मन्दिरमा महारती गराउने व्यवस्था गरिएको छ भने जन्मदिन र विशेष अवसरमा पनि भक्तजनहरूको महारती गराउने इच्छा भएमा मन्दिर व्यवस्थापन समितिलाई सम्पर्क गर्न सकिने जनाइएको छ। यसरी विभिन्न पर्वहरूमा मन्दिरमा संकलित रकम मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। भगवान शिव पार्वतीको कथासँग प्रत्यक्ष जोड़िएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ। मन्दिरको महिमाका रूपमा महिमाका विषयमा श्री सुस्तानी व्रत कथामा पनि उल्लेख गरिएको छ। कथामा उल्लेख गरिए अनुसार भगवान शिवले सतीदेवीको मृत शरीरलाई लिएर डोल्ने क्रममा यहाँ आइपुग्दा बाँकी सबै शेष पतन भएको र महादेवले त्रिशूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तीर्खा मेटाएको र सोही जल हालसम्म पनि छाङछाङ गर्दै पहाड़बाट झरेकाले यस स्थानको नामै छाङछाङदी भएको किम्वदन्ती छ। यहाँ गौमुखी धाराहरू, यज्ञशाला, शिवलिंग, सन्तोषी माता, राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने 108 पीपलका बुटहरू साउन महिनाभरि जलधारा गरिन्छ। त्यस्तै मन्दिर परिसरमा निर्माणाधीन 108 शिवलिंग र 108 गौमुख धारा निर्माणमा समेत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने आजीवन सदस्य बन्न 7,500 शुल्क कायम गरिएको छ। स्याङ्जाको पुतलबजार नगरपालिकाभित्र रहेका धान खेतीमा खपटे किरा देखिएको छ। नगरपालिकाको कृषि विकास शाखाबाट गरिएको नियमित अनुगमनका क्रममा विभिन्न स्थानका धान खेतहरूमा काँडेदार खपटे किराले धानको पातहरू सुकेको जस्तो देखिएको भन्दै सचेत रहन कृषकलाई सुझाव दिएको हो। यो किराको लार्भा र वयस्क दुवैले धानको पातको हरियो भाग कोरेतेर खाने, सेता धर्साहरू बनाउने र पात सुकाएर बिरूवा वृद्धि रोक्ने गर्छन्। नगरपालिका कृषि अधिकृत सुषमा पनेरुका अनुसार भर्खर रोपेका धान खेतीमा किराको प्रकोप देखिएपछि कृषकले नगरपालिका कृषि शाखालाई खबर गरेका थिए। नगरपालिकाको कृषि प्राविधिक सहयोग टोलीले वडा नम्बर 4 को लामागेमा स्थलगत अनुगमन समेत गरेको शाखा अधिकृत पनेरूले बताउनुभयो। खपटे किरा देशका विभिन्न जिल्लाहरूमा पनि देखिएको र स्याङ्जाको पुतेलबजार नगरपालिका 4 सहित 13 र 14 का विभिन्न स्थानका धान खेतीमा समेत खपटे किराले धानका पातहरू खाइदिने समस्या देखिएको र सोही अनुसार शाखाले प्राविधिक सल्लाह कृषकलाई दिएको उहाँले बताउनुभयो। यो किराबाट धान खेतीलाई जोगाउन धान खेतको नियमित निरीक्षण गरी किराको प्रारम्भिक पहिचान गर्ने, खेत र वरपरका झारपात पूर्ण रूपमा हटाउने, खपटी किराको समस्या भर्खरै देखिएका खेतहरूमा निमयुक्त विषादी एजाडिरेक्टिन 0.03% अर्थात 2 मिली प्रति लिटर पानीमा मिसाई छर्कन सकिने नगरपालिका कृषि शाखाले जनाएको छ। विषादी छर्कँदा मास्क, पंजा र चश्मा अनिवार्य लगाउने, हावा कम भएको समय बिहान बेलुकी मात्र विषादी प्रयोग गर्न सुझाइएको छ। अलि धेरै नै किराको प्रकोप देखिएमा सिफारिश गरिएका कीटनाशक जस्तै लाम्डा साई हेलोथिरिन 5% अर्थात 0.5 मिली वा मालाथियन 50% 1.5 मिली प्रति लिटर पानीमा मिसाई छर्कँदा खबटे किराको प्रकोपबाट बच्न सकिने नगरपालिका कृषि शाखाले जनाएको छ। स्याङ्जामा अविलो वर्षाका कारण भन्सार भत्किँदा बाख्रा मरेका छन्। चापाकोट नगरपालिका 3 कमेरीका ब्रेमसार रू मगरको टीनले छाएको ढुङ्गा माटोले बनेको धनसार भत्कँदा बाख्रा पुगेर मरेका हुन्। धनसारको तल्लो तलामा रहेका गोठमा 6 बाख्रा पुरिएको प्रहरीले जनाएको छ। धनसारमा रहेका सिलाई मेसिनहरू, फर्निचरका सामान र लत्ता कडा समेत पुरिएको प्रहरीले जनाएको छ। रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। बाँकी खबर, बागलुङमा 1 वर्षमा 12,521 सवारी कार्यवाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष 82-83 12,551 सवारी कार्यवाही गर्दा 1,06,00,000 रूपियाँ राजस्व संकलन भएको छ। सवारी कार्यवाही तथा राजस्व संकलन भने पछिल्लो 3 वर्ष यताकै सबैभन्दा कम रहेको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक नियम उल्लंघन गर्ने 12,581 सवारी साधनमाथि कार्यवाही गर्दा 1,06,04,000 राजस्व संकलन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार कार्यवाहीमा सबैभन्दा बढ़ी कर, जीप र कार भ्यानमा परेका छन्। यस अवधिमा 6,705 कार, जीप तथा भ्यान सहित कार्यवाही गर्दा 59,905 रूपियाँ राजस्व संकलन भएको छ। त्यस्तै 922 ट्रकमाथिको कार्यवाहीबाट 8,86,000 रूपियाँ, 675 बसबाट 5,13,000 रूपियाँ, 559 ट्रयाक्टरबाट 4,24,000 रूपियाँ र 2,590 मोटरसाइकलबाट 20,33,500 रूपियाँ राजस्व संकलन भएको छ। अन्य 1,100 सवारी साधनमाथि कार्यवाहीबाट 8,38,000 रूपियाँ राजस्व उठेको कार्यालयले जनाएको छ। तथ्याङ्क अनुसार ट्राफिक कार्यवाही र राजस्वमा दुवैमा कमी आएको छ। आर्थिक वर्ष 81-82 15,853 सवारी साधन कार्यवाहीमा पर्दा 1,31,60,000 राजस्व संकलन भएको थियो। त्यसअघि आर्थिक वर्ष 80-81 16,378 सवारी साधनमाथि कार्यवाही गर्दा 1,21,71,500 उठेको थियो भने यो वर्ष कार्यवाहीमा परेका सवारी साधनको संख्या र राजस्व दुवै घटेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले पछिल्लो 3 आर्थिक वर्षमध्ये सबैभन्दा कम राजस्व संकलन गरेको देखिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले 1 वर्षमा 4 करोड़ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष 82-83 जिल्ला प्रशासन कार्यालयमा विभिन्न शीर्षकबाट 4,53,98,303 रूपियाँ राजस्व संकलन भएको प्रमुख जिल्लाधिकारी बद्रीनाथ गैरीले बताउनुभयो। प्रमुख जिल्लाधिकारी गैरीका अनुसार जिल्ला प्रशासन कार्यालयले सबैभन्दा बढ़ी राजस्व राहदानीबाट संकलन गरेको छ। राहदानीबाट गत वर्ष 4,33,63,100 रूपियाँ संकलन गरे परेको थियो। गत वर्ष 8,379 राहदानी सिफारिश भएका थिए। 8,397 कार्यालयबाट र 1,110 हुलाक मार्फत सेवाग्राहीको घरमै राहदानी वितरण गरिएको थियो। प्रशासन कार्यालयले विभिन्न परीक्षा शुल्क बापत 10,700 रूपियाँ, कम्पनी र स्टेशन दस्तुर 2,85,430 रूपियाँ, हात हतियार इजाजत दस्तुर 1,79,500 रूपियाँ, अन्य प्रशासनिक सेवा शुल्क 2,72,800 रूपियाँ, न्यायिक दण्ड जरिवाना र जफत बापत 10,000, प्रशासनिक दण्ड जरिवाना र जफत बापत 1,06,500 रूपियाँ, धरोटी सदस्य ताबाट 11,50,372 रूपियाँ राजस्व संकलन भएको छ। गत वर्ष 4 संस्था दर्ता भए भने 174 संस्था नवीकरण र 9 संस्था खारिजी भए। हात हतियार नामसरी 2 नवीकरण 78 गरिएको थियो। त्यस्तै गत वर्ष यस जिल्लाका 9,602 नयाँ नागरिकता जारी भएका छन्, जसमा वंशजको आधारमा 9,564, अंगीकृत आधारमा 27 र गैर आवासीय नागरिकता 11 जारी भएका छन्। यस प्रशासन कार्यालयबाट गत वर्ष 6,396 प्रतिलिपि नागरिकता वितरण गरिएको थियो। यो अवधिमा 13 जना नेपालीले नागरिकता त्याग गरेका छन्। नाबालक परिचय पत्र 539 जारी भएको छ। नाबालक परिचय पत्र 3 जनाले त्याग गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। श्रावण महिनाको पहिलो सोमबार साङसाङदी मन्दिरमा 1,34,365 संकलन। भर्खरै रोपेको धानमा खपटी किरा देखियो, सावधानी अपनाउन कृषि प्राविधिको सुझाव। र गुल्मी प्रशासनमा 4 करोड़ भन्दा बढ़ी राजस्व संकलन। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ सन्ध्या।
6: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
7: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
6: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
7: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
6: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
7: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
1: मूल्य होइन स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 98-560-19-076, 98-61-71-90-76 र 98-17-16-82-23।
9: होइन के भयो किन बन्द भएको गाडी
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइस
9: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
10: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
10: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
11: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
11: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
12: फोन नम्बर 0364415502 मोबाइल 9850405502 र 9840501
13: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
12: होइन ए दाई बिमारले फेरि च्यापे कि क्या हो गुनगुनाइरहनु भएको त
13: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
12: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्
14: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
12: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्सु रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
14: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9560-85-6667
15: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
15: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
12: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
15: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
15: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
12: मुटुको जाँच ईसीजी सेवा
15: भाँचिएको हड्डी प्लास्टर सेवा
12: डिजिटल एक्सरे सेवा
15: चिरफार गर्ने
12: थाइराइड जाँच
15: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
12: सर्वसुलभ फार्मेसी सेवा
15: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
12: फोन नम्बर 0364-41087 मोबाइल 9864-6971-7440
16: हाङसाङ्गी छाया क्षेत्र शिव मन्दिरको सूचना
17: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ
16: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ
17: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ
16: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9560875073
17: हाङसाङ्गी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 हाङसाङ्गी
18: देव देवताको वास
19: सन्तुलन मा पनि गएला
18: छ्या कस्तो सास गनाएको तिम्रो त
19: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
18: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
19: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
18: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
20: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
18: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
21: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
18: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
21: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
18: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029 ए दिदी पक्नुस् त भनेको होइन हतार हतार गर्दै कता हो र
22: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
18: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
22: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
18: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
23: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
24: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
23: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
24: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
23: मोबाइल 9815564396
18: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
21: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
18: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
21: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
18: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
21: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौं प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घरोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिवार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
25: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
26: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
27: यस समयको साथमा जितु सुनचाँदी पसल
28: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
29: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
26: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856551104 र 9008447723
5: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह

5463 98 55104 र 98 28 47 723।

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
0: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
0: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9855054313 र 9141443 32
0: मूल्य होइन स्वास्थ्य रोजौ

0: कहाँ हुनुनी? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9460686005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0363 44 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0364 41 258।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 0364 41 6096।

0: रेडियो आदि खुला 105.4
1: यूट्यूब सीआईएन चैनल सुन्न सकिन्छ। पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, बजेट कार्यान्वयन प्रभावकारी बनाउन रणनीति आवश्यक।
2: प्रणालीगत रूपमा सुधार गर्नुपर्ने त्यो नभएको हुनाले अब नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने।
1: फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने, काठमाण्डु रिंग रोड छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ़्यो, चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ़ीकरण परियोजना शुरू।
3: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु।
1: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह। जुलाईमा औसतको 54% मात्रै वर्षा, पर्सीदेखि विस्तारै पानी पर्न कम हुने।
4: रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा।
1: र कंगोमा इबोला प्रकोप तीव्र बन्दै मृत्यु हुनेको संख्या 930 नाघ्यो।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीड़ा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमा स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। संतोषी रावलबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढ़ाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पूँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढ़ी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाण्डु मुख्य चक्रपथ रिंग रोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढ़ेको छ। भूमि प्रशासन कार्यालयले कलंकी क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्यांकन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्ड को चक्रपथसँग जोड़िएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 लाख रूपियाँले घटेको छ। तर कालीमाटी, सोल्टीमोड, कलंकी, सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सड़कसँग जोड़िएका जग्गाको मूल्य भने प्रति आना 50,000 देखि 2 लाख रूपियाँसम्म बढ़ाइएको छ। यता किर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकै दर रेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्यांकनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दरेट परिमार्जन गरिएको हो। चालू मनसुनको जुलाई अवधिमा देशभर औसतभन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुडा सैनिकका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सीआईएनलाई बताउनुभयो।
4: आज र भोलिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको लागि पनि देशको पहाड़ी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यम सम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मध्य प्रदेशको चाहिँ थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी तीनै दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
5: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप सरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार युनेस्को सूचीकरण बौद्धिक सम्पत्ति लाभांश वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिएका हुन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भइएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
6: नेपालको संस्कृति विविधता नै हाम्रो राष्ट्र पहिचानको आधार हो। यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशाली र सामाजिक अभ्यास जस्ता अभौतिक सांस्कृतिक सम्पदाहरूले हाम्रो सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ़ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
5: कार्यक्रममा संस्कृति वेद सोम धिताले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्को अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
7: अहिलेसम्म युनेस्को मा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौ। यसलाई चाहिँ सुधार्नु पर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना काप्चा गाउँपालिका नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
5: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। आज काठमाडौँमा एक कार्यक्रम बीज परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
3: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरिएको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
5: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढ़ाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथको अपरेशन फण्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी हुनेछ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: Santo Cirol. बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशनले मात्रै नहुने विज्ञको टिप्पणी.
1: जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि, रुट हो जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होइन. अब मैले त बजेट बारे कमेन्ट गर्दाखेरि पनि गरेको हो.
0: बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन सरकार सक्रिय हुनुपर्नेमा विज्ञको जोड़. कुराकानीसँगै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समुदायको अधिकार स्थापित गर्न माग लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट दृष्टि आई डट ओआरजी. फोन नम्बर 01-5224-352-5224-353.
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ. पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप अधिकारीहरूले बताएका छन्. सरकारले आर्थिक वर्ष 2083-84 बजेट प्रभावकारी, पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गरेको छ. अर्थ मन्त्रालयले सबै मन्त्रालय, सरकारी निकाय, प्रदेश, स्थानीय तहलाई वित्तीय अनुशासन, मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो. नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ. अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ. साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ. अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ. त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त संचालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ. बजेटको दोहोरो खर्च, अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ. सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला. सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो,
1: नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने र त्यसभित्र पनि अझ मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाउने एकदम समयबद्ध हिसाबले तपाईँको बजेटका वा यो कार्यक्रमहरूलाई चाहिँ पास के अरे कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही पनि भयो भन्ने कुरा यसलाई सकारात्मक रूपमा लिनुपर्छ. तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो, रुट हो, जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होला, तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सिङ्गो बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरा मा चाहिँ मलाई चाहिँ आशंका लाग्छ।
7: योभन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे, तर त्यो कानूनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो अथारे विकास गर्ने होइन, अनि अन्तिम अवस्थामा आएर
1: शब्द त्यो सकारात्मक भयो खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यौँ भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गरौँ भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी चाहिँ लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि पुँजी खर्च गर्नुहुन्छ, राष्ट्र लक्ष्य घटाउनुहुन्छ, र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजी खर्चको लक्ष्य घटाउँछ। त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो, अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी पहिलो कुरा त प्रणालीगत रूपमा कानून अरू अरू पार्टीमा चाहिँ सुधार गर्नेतिर सँगै जानु पर्यो। सँगै जुन किसिमको अहिले चाहिँ अब सचिव स्तरीयको जुन किसिमको निर्णय भएको त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने केही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़।
8: विभिन्न निकायले आफ्नै तरिकाले गरेका छन्, तिनीहरू पनि स्क्याटर इन पोजिसन छन्। अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्टिभको प्रोसेसहरू शुरू गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ।
0: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि आज सरकारवालाबीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
8: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्, मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
7: जसलाई देखिन र सुन्न सकिन्छ,
8: देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यस मध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
10: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
8: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
10: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त यो
8: अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
10: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
8: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै फेरि
10: अहिलेसम्म के भएको थियो त्यसबारेमा
8: यस बारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ। यी काठमाडौँकै नियर कम्युनिटीको सन्दर्भमा बाहिरमा पनि हुँदै नभएको भन्ने होइन भएको थियो तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलुको रूपमा यो कानूनलाई लिनुपर्छ।
10: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेका छ वन र बिस पान्ना हेर्दा देखिन्छ सारांश चाहिँ के हो यसभित्र के छ ल्याउन खोजेको गर्न खोजेको
8: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ र त्यो इन्भेन्ट्री कसरी अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ प्रावधान छ अनि त्यसपछि अर्को महत्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ नि समितिएका
10: अरू भनेको प्रदेश र स्थानीय
8: प्रदेश स्थानीय र अरू निकायलाई पनि मैले अहिले प्रेजेन्टेसनमा पनि
10: सरकारी निकायलाई पनि
8: अरूलाई पनि दिनुपर्छ यो एउटा त्यो कुरो भयो अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वित प्रावधानहरू उठेका छन् यसको अनि अर्को एउटा महत्वपूर्ण पाटो यसमा उठेको चाहिँ यहाँहरूलाई भनौँ यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्वपूर्ण प्रावधान हो कारण त्यो चाहिँ के हो भने सिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला कुनै सिपको बारेमा ज्ञान छ उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले
10: भनेको मौखिक लिखित अथवा आर्थिक
8: आर्थिक हरेक होइन त्यो त सर्टिफिकेटै दिएर रेकग्नाइज गर्ने एउटा कुरो भयो त्यसरी रेकग्नाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ नहुँदा कामै नहुने भन्ने चाहिँ होइन भइरहेको थियो हुन पनि सक्थ्यो तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि प्रवर्धनको लागि कानूनी प्रक्रिया सुरु गरेको रूपमा यो विधेयकलाई लिनुपर्छ भन्ने म मान्छु।
10: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा पक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति पूरा भएको थियो अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति पूरा हुन्छ र यसले के सजिलो हुन्छ
8: पक्ष राज्य भइसकेपछि राज्यले पूरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्
0: रौतहटको दुर्गा भगवती गाउँपालिका तीन मत्सरीमा वृद्ध एकल महिला विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ पूँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ सरकारी खर्चमा कसिलो नियन्त्रण सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी रणनीति आवश्यक रहने अर्थविदको भनाई छ फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने भएको छ काठमाण्डु रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ भने भित्री क्षेत्रमा मूल्य बढ़ेको छ चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ गर्न सुदृढीकरण परियोजना शुरू भएको छ र कंगोमा इबोला प्रकोप तीव्र बन्दै गएको छ मृत्यु हुनेको संख्या
11: यस समयको साथमा जितु सुनचादी पसल
12: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
13: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
14: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842939399।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साखफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ 8 भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9460216629 र 9461868251।

0: नमस्कार हल्दार साहब, क्या नाम? तपाईं त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईं त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: ओइ आमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 98462-98145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
3: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 063-44-646-96।
0: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको सम्भावना कम हुँदै विपदबाट विस्थापितको व्यवस्थापन कसरी हुँदैछ?
1: स्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कपडाहरूको जोहो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ।
0: पुँजी बजारको विषयमा प्रधानमन्त्रीले के भने?
2: पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामीलाई जानकारी छ, हामी चिन्तित छौँ भन्नुभयो।
0: प्रधानमन्त्रीलाई आज भेटेका एक व्यवसायी र एन्डी बर्नम, युके का नयाँ प्रधानमन्त्री। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी बर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मदत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी बर्नम प्रधानमन्त्री बन्नुअघि पत्रकारहरूसँग कुरा गर्दै बर्नमले शुरूमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ़ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याह्या सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै 60 करोड़ डलर भन्दा बढ़ी जरिवाना गरेको छ। दुई वर्ष अघि शुरू गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवानाप्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापू पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक दुई सातामा 180 अमेरिकी डलर पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्वविजेता बनेको स्पेनी टोली मद्रिड पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्वविजेता टोलीले एउटा खुल्ला बसमा मद्रिड हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा तपाईंलाई पुनः स्वागत छ। मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकड़ा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी, पहिरो, अविरल वर्षा, सर्पदंश सहितका 62 घटनामा 2 मृत्यु भएको र 15 घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
1: उहाँहरूलाई चाहिँ आदर्शगत स्थानमा राख्नलाई हामीले निगरानीमै बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा कसरी राख्ने, कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै 3 सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ, उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न, लत्ता, कपडा लगायतका सामग्रीहरूको जोहो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको त्यहाँ सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ, उहाँहरूले गरी पनि राख्नुभएको छ।
0: प्रहरीको तथ्याङ्कले 110 भन्दा बढ़ी घर संख्या विस्थापित भएको देखाउँछ, जसको आधा भन्दा बढ़ी कोशी प्रदेशमा रहेका छन्। अधिकारीहरूले यो वर्ष मनसूनजन्य विपदको जोखिम सम्बोधनका लागि 3 सुरक्षा निकायका कम्तीमा 26,000 सुरक्षाकर्मीलाई तयार अवस्थामा राखिएको बताएका छन्। प्राधिकरणले मनसून शुरू भए यता 68 चट्याङ, 394 पहिरो र 110 बाढ़ीका घटना भएको जनाएको छ। सबैभन्दा बढ़ी परिवार बाढ़ी र पहिरोबाट प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढ़ी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएका जानकारी सुरक्षा निकायहरू दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
1: अहिले हाम्रो यो विशेष गरी पहिरो केकै लागि भनेर हामीले एउटा सड़कमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू, एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
0: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसून कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पूँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
4: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गर्यौँ र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ, पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी, उद्योग धन्दा, इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
0: तपाईँहरूले यी कुराहरू गरेपछि, यी विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
4: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेछौँ, बुझिरहेछौँ, यसले यो हाम्रो हामीलाई जानकारी छ, त्यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटल नेक छ,
2: कहाँ कहाँ चाहिँ नि अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेको छ, हामीले थाली नै सकेका छौँ। तपाईँहरूका यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले, र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ नि सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यो सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक, उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले इनिसिएसन लिन्छ भन्नुभयो।
0: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको?
2: उतैबाट आएको, हामीले अप्रोच गरेको होइन।
0: यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
2: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो हो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरीले भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्जिन सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र ब्याङ्क वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ नि अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ नि लाभ लिन सक्ने किसिमका कुराहरू, र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने, केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ नि धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एङ्गलबाट कुरा भयो।
0: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका 7 प्रधानमन्त्री बनेका हुन्। बकिङम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकातर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए। उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुईपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर शुरू हुने बताइएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टार्मरले आज राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
6: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
7: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: साथ ये के चार मेगा हर्ज को रेडियो आदि खोले क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ला। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: Songs Nepal Acoustic Festival.
1: Radio Adikula 105.4.

0: कृष्ण अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खुला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निंग आदि खुला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह्न 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com यो सँगै हाम्रो दैनिक

0: रेडियो आदिखोला 105.4
1: आज विक्रम सम्वत 2083 साल साउन 5 गते मंगलबार असार शुक्ल अष्टमी 21 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: बालिनलाई दर्शन बढ़ी निर्णयमा न्यायालयको ब्रेक, प्रश्नोत्तरका लागि प्रधानमन्त्री कुर्दै संसद, कोरोनाकालीन होल्डिङ सेन्टरका करोड़ौंका संरचना मक्किँदै अभिभावकलाई करको भार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको 11 महिनामै 21 करोड़को नेपाली अचार निर्यात शीर्षकको शुभ समाचार।
1: पछिल्लो समय नेपालमा बनेको अचार विभिन्न मुलुकमा पुग्न थालेको छ। चालू आर्थिक वर्षको 11 महिनामा मात्र 21 करोड़ 16 लाख 98 हजार रूपियाँ बराबरको अचार निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यस वर्ष इटली, अस्ट्रेलिया, बेलायत, क्यानाडा, जापान, कोरिया, अमेरिका, बेल्जियम, मौरिसस, डेनमार्क, यूएई, मलेसिया र भारतमा अचार निर्यात भएको विभागले जनाएको छ। पछिल्ला 11 महिनामा सबैभन्दा बढ़ी इटलीमा 3,73,87,000 रूपियाँको 57,267 किलो अचार निर्यात भएको छ। अस्ट्रेलियामा 3,64,89,000, बेलायतमा 3,61,06,000 रूपियाँको अचार निर्यात भएको थियो। सबैभन्दा कम भारतमा 4,000 रूपियाँको अचार निर्यात भएको विभागको भनाइ छ। भारतमा अचार निर्यात न्यून देखिए पनि आयात भने बढ़दो छ। भारतबाट 3,33,91,000 रूपियाँको अचार आयात भएको छ। चीनबाट 8,48,81,000, कोरियाबाट 3,65,000, जापानबाट 37,000 र भूटानबाट 2,000 रूपियाँको अचार आयात भएको विभागको तथ्याङ्क छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: निलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर प्रतिनिधि सभा नियमावली 2083 पारित भई कार्यान्वयनमा आइसके मन्त्रीहरूले संसदमा नियमित रूपमा प्रश्नोत्तरमा भाग लिइरहेका छन् तर नियमावली बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहले भने सदनमा औपचारिक रूपमा प्रश्नोत्तरको सामना गरेका छैनन् पछिल्लो पटक असार 31 गते बसेको प्रतिनिधि सभा बैठक साउन 14 स्थगित छ अब बैठक बस्दा साउनको आधा आधी बित्नेछ प्रतिनिधि सभा नियमावली 2083 नियम 56 उपनियम 1 प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ प्रश्नोत्तरको पुरानै व्यवस्था राखेर नयाँ नियमावली गत जेठ 18 गते प्रतिनिधि सभाबाट पारित भएको हो यसअघि जेठ 17 गते प्रधानमन्त्री शाहले आकस्मिक रूपमा सदनमा उपस्थित भएर नियमावलीको व्यवस्था भन्दा बाहिरबाट सांसदले सोधेका प्रश्नको जवाब दिएका थिए त्यसक्रममा उनले भारतले मात्र होइन नेपालले पनि धेरै ठाउँमा जग्गा मिचेको छ भनी दिएको अभिव्यक्तिलाई लिएर संसदमा तीव्र आलोचना भएको थियो प्रतिपक्षी दलले प्रधानमन्त्रीको उक्त भनाई राष्ट्रहित विपरीत भन्दै सदनमै माफी माग्नुपर्ने अडान राखेर संसद अवरूद्ध समेत गरेका थिए सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भनाई अन्तर्देशीय अतिक्रमण 10 गजा क्षेत्रमा भएका सानातिना स्थानीय अतिक्रमणसँग मात्र सम्बन्धित रहेको जानकारी सदनलाई गराएका थिए आकस्मिक रूपमा प्रधानमन्त्री शाहले प्रश्नको उत्तर दिए पनि नियमावलीले तोकेको ढाँचामा भने सांसदसँग औपचारिक प्रश्नोत्तर भएको छैन प्रधानमन्त्री भएको 3.5 महिनामा 7 पटक प्रतिनिधि सभामा उपस्थित भएका छन् यो अवधिमा प्रधानमन्त्रीको सदनमा उपस्थिति कम होइन विगतका प्रधानमन्त्री पनि संसदमा विशेष दिन मात्र उपस्थित हुन्थे त्यस आधारमा वर्तमान प्रधानमन्त्रीको उपस्थिति पनि कम छैन संसद सचिवालयका एक अधिकारीले भनेका छन् अब नियमावली बमोजिम प्रश्नोत्तरमा भाग लिएर उहाँले सदनको कामलाई अझ प्रभावकारी बनाउनुहुनेछ संसदमा उपस्थित नभए पनि कुनै भाषण र उद्घाटनमा पनि नदेखिनु भएकाले उहाँले कार्यालयमै बसेर मुलुक बनाउन प्रयासरत रहेको कुरालाई केही पनि होइन भन्न नमिल्ने भन्दै सभामुखले रूलिङ गरेर बोलाउन सक्नु भएन उनले बताएका छन् नेपालको संसदीय इतिहास हेर्दा संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाबदेहिता सधैँ बहसको विषय बन्दै आएको छ प्रजातन्त्र पुनर्स्थापना पछिको कालखण्डमा कृष्णप्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला शेरबहादुर देउवाल लगायत नेताहरूले संसदलाई बहसको केन्द्र बनाए पनि आन्तरिक द्वन्द्व र सरकार जोगाउने जोड घटाउका कारण उनीहरूको उपस्थिति नियमित हुन सकेन त्यति बेला प्रतिपक्षले प्रधानमन्त्रीमाथि संसदको उपेक्षा गरेको आरोप निरन्तर लाग्ने गर्थ्यो प्रतिनिधि सभा नियमावली बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा औपचारिक रूपमा प्रश्नोत्तरको सामना अहिलेसम्म गरेका छैनन् उनले प्रश्नोत्तर व्यवस्थालाई कहिलेदेखि आत्मसात गर्लान् भन्नेतर्फ सबैको चासो बढ़ेको छ प्रधानमन्त्री कुर्दै संसद कहिले होला प्रश्नोत्तर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ
3: प्रधानमन्त्री एवं रासोपा वरिष्ठ नेता बालेन्द्र शाहले पार्टी महाधिवेशनको उद्घाटनका बेला भनेका थिए सरकार एक्सप्रेस वेमा छ गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्छ तर सरकारका एकपछि अर्को निर्णयमा न्यायालयले ब्रेक लगाइरहेको छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 32 असारमा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहित 16 प्रतिवादी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गर्यो पौडेलको हकमा 20,90,00,000 रूपियाँ बिगो कायम गरिएको थियो साथै उनको एभरेस्ट ब्याङ्क लिमिटेडमा रहेको खातामा मौजदात 6,34,441.54 रूपियाँ जफत गर्न माग दावी गरिएको थियो यति धेरै बिगो दावी गरिएको मुद्दामा पनि पौडेल 1 साउनमै साधारण तारीकमा रिहा भए विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा नराखी साधारण तारीकमा राखेर मुद्दाको पूर्वपक्ष गर्न आदेश दियो उनी विरूद्ध मुद्दा लैजान सरकारले दवाब दिएका कारण प्रमाण नजुट्दै र मुद्दा परिपक्व नहुँदै लगिएको टिप्पणी गरेका थिए विशेष अदालतले थुनामा नराखी साधारण तारीकमा रिहा गर्न आदेश दिएपछि एमाले नेताहरूले प्रतिशोध भएको पुष्टि भएको बताएका छन् भने सरकार र सत्तारूढ़ दल समर्थक नेताहरू भने अदालतप्रति नै असन्तुष्ट बने। जति तर्क गरे पनि सरकारले गरेका एक दर्जन जति निर्णय भने अदालतको आदेशका कारण एकपछि अर्को रोकिएका छन्। सरकारका निर्णयमाथि न्यायालयले प्रश्न उठाउँदै ब्रेक मात्र लगाएको छैन, कतिपय निर्णयबाट पछि फर्किन बाध्य पारेको छ। राजसपा सरकार बनेको पहिलो साता नै सरकारी सूचना तथा विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन प्रसारण गर्न पाउने परिपत्र जारी गर्यो। संविधान ऐन विपरीत हुने गरी जारी गरिएको सो परिपत्र सर्वोच्च अदालतले खारेज गरिदियो। विष्णु पौडेल साधारण तारिकमा रिहा, सरकारी विज्ञापन निजी मीडियालाई नदिने निर्णय खारेज, सम्पत्ति छानबिन विरूद्ध तीनवटा अन्तरिम आदेश, नेपाल वायु सेवा निगमको नियुक्ति बदर, कर्मचारी ट्रेड युनियन खारेजमा अल्पकालीन अन्तरिम आदेश, ओली लेखक पक्राउ प्रकरणमा परमादेश, देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तिम आदेश, पूर्व मन्त्री दीपक खड्का रिहा, भन्सार नाकामा नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न अन्तरिम आदेश, विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णयमा अल्पकालीन अन्तरिम आदेश, न्यायालयले बालेन सरकारको निर्णयमाथि ब्रेक लगाएका यी बुँदाहरू थिए। बालेनलाई न्यायालयको ब्रेक अदालतले रोक्यो, दर्जनभन्दा बढ़ी सरकारी निर्णय शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक विकास, उद्यमशीलता प्रवर्धन र रोजगारी सृजनाका लागि पूँजी बजारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नु भएको छ। त्यसक्रममा पूँजी बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन आवश्यक सुधार अगाडि बढ़ाइने पनि उहाँले बताउनुभयो। पूँजी बजारका सरकारवालासँग सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र अनियमितता गर्नेलाई शून्य सहनशीलताको नीति अपनाइने पनि स्पष्ट पार्नुभयो। सोमबारे पूँजी बजारमा उल्लेख मुख्य सुधार भएको छ। पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउँदै उहाँले उद्यमी व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न समेत आग्रह गर्नुभयो। त्यस्तै छलफलमा नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरकारवालाका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 पूँजी बजार नीति तथा नेपालको पूँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभयो। ती नीतिमा उल्लेखित कार्यक्रमलाई चरणबद्ध रूपमा कार्ययोजना बनाई कार्यान्वयनमा लगिसकिएको उहाँले स्पष्ट पार्नुभएको थियो। त्यस्तै नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बीमा बजार एवं पूँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया शुरू भइसकेको बताउनुभयो। नेप्सोको पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी तयार गरी अघि बढ़ाइने उल्लेख गर्दै उहाँले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीति अनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण राख्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न सरकारले विशेष चासो देखाएको बताउनुभयो। सरकारले निजी क्षेत्र नै देशको अर्थतन्त्र र रोजगारीको मुख्य आधार भएको स्वीकार गरेको समेत बताउनुभयो। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत भएको दरबन्दीमा कर्मचारीहरूको आन्तरिक मिलान गर्ने, दरबन्दी गर्दा बढ़ी हुन जाने कर्मचारीलाई संघीय कार्यालय, प्रदेश र स्थानीय तहमा कामकाजमा खटाई कर्मचारी काम भीर हुने अवस्था आउन नदिने पनि उक्त बैठकमा निर्णय गरिएको छ।
3: अभिभावकका मोबाइलमा असारको अन्तिम साता विद्यालयबाट जरूरी सूचना आए। केहीले एपमै सूचना राखे। ती सूचनामा भनिएको थियो असारसम्मको सबै बक्यौता बुझाउनुहोला। साउन एकदेखि शिक्षा कर लाग्ने भएकाले नयाँ शुल्क लागू हुनेछ। सरकारले निजी विद्यालयलाई 3% समता कर लागू गरेपछि नयाँ शैक्षिक सत्रको 3 महिनामै शुल्क वृद्धि हुने भएको छ। त्यसको मारमा अभिभावकहरू परेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीको भनाई छ, संघीय संसदले स्वीकृत गरेको बजेट भएकाले साउन महिनादेखि नै कर लागू हुन्छ। केही संस्थागत विद्यालयहरूले सबै प्रकारका शुल्कमा 3% वृद्धि गरेको भन्ने सुनिएको छ, जुन कानूनको अपव्याख्या हो। अभिभावकलाई करको भार, शुल्क बढ़ाउँदै निजी विद्यालय शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: कोरोना संक्रमितलाई आइसोलेशनमा राख्न सैया अभाव हुने भएपछि 2078 सालमा नेपालको अञ्च उपमहानगरपालिकाले 14 मा 1,000 क्षमताको होल्डिङ सेन्टर निर्माण गरियो। कुल 29,38,00,000 रूपियाँ लागतमा आइसोलेशन कक्ष, शौचालय, भण्डार कक्ष, भान्सा भोजन कक्ष समेत गरी 60 वटा भवन निर्माण गरिएको थियो। नेपालगंज उपमहानगरपालिकाले उपलब्ध गराएको 4 बिघा 13 धुर सरकारी जग्गामा ती भवन बनाउने ठेक्का हनुमान निर्माण कम्पनी ललितपुरले गरेको थियो। निर्माणको सुपरिवेक्षण अनुगमन भने नेपाली सेनाले गरेको थियो, तर होल्डिङ सेन्टर निर्माण लगत्तै कोरोना महामारी नियन्त्रणमा आयो। कोरोना नियन्त्रणमा आएपछि होल्डिङ सेन्टरका भौतिक संरचनाको रेखदेख नेपाली सेनाको वज्रदल गढ राजाले गर्दै आएको छ। गढले हाल 16 जना कर्मचारीलाई रेखदेखमा खटाएको छ। 2079 साउन 23 गतेदेखि होल्डिङ सेन्टर रेखदेख गर्दै आएको छ। होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा भौतिक संरचना जीर्ण हुन थालेका छन् भने यसप्रति नागरिक स्तरबाट चिन्ता व्यक्त भइरहेको छ। संघीय सरकार मार्फतका यी भौतिक संरचनालाई प्रयोगमा ल्याउनुपर्ने नागरिक समुदायको सुझाव छ। होल्डिङ सेन्टरका भवन प्रयोगमा ल्याउन नै स्थानीय सरकारलाई नै हस्तान्तरण गर्नुपर्ने सेनाको मनासय रहेको छ। यसका लागि सेनाका अधिकारीले उपमहानगरपालिकासँग प्रस्ताव समेत राखिसकेका छन्। संघीय सरकारबाट निर्णय नआउँदा होल्डिङ सेन्टर सेनाकै संरक्षणमा छ। उपमहानगरपालिकाले भौतिक संरचना लिन तयार रहे पनि मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने शर्त राखेको छ। कोरोना महामारीका बेला संक्रमितलाई राखेर उपचार गर्न बनाइएका अस्थायी अस्पताल र क्वारेन्टीनका संरचना अहिले प्रयोगविहीन अवस्थामा छन्। राज्यले बनाएका ती संरचना प्रयोगमा ल्याउन नसक्दा जीर्ण बन्दै गएका छन्। भएका ती संरचना प्रयोगमा ल्याउन नसक्नु राज्यको कमजोरी मानिएको छ। कोरोना संक्रमण चीनबाट शुरू भएको थियो। नेपालमा पहिलोपटक 2076 माघमा कोरोना संक्रमित फेला परेका थिए। संक्रमितको दर बढ़न थालेपछि उनीहरूलाई राखेर उपचार गर्न संघ प्रदेश र स्थानीय सरकारले अस्थायी अस्पताल र क्वारेन्टीन बनाएका थिए। संक्रमितको उपचारका लागि विभिन्न ठाउँमा अस्पताल निर्माण गरिएको थियो। त्यस्तै सिमरा बीरगंज औद्योगिक करिडोर अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा पनि बन्द रहेको एक तारजाली र गार्मेन्ट उद्योगलाई आवश्यक उपकरणसहित अस्थायी अस्पतालमा रूपान्तरण गरिएको थियो। जितपुर सिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको सहकारीमा बन्द उद्योगलाई अस्थायी अस्पतालमा रूपान्तरण गरिएको त्यति बेला जितपुर स्थित नेपाली सेनाको 28 नम्बर वाहिनीका वाहिनीपति अनुपजङ थापाले बताएका थिए। यसरी कोरोना कालमा संक्रमितलाई राख्न नेपालगंज महानगरपालिकाले उपलब्ध गराएको 4 बिघा 13 धुर सरकारी जग्गामा 29,38,00,000 रूपियाँ खर्चेर बनाइएको होल्डिङ सेन्टरका संरचना प्रयोगविहीन हुँदा मक्किन थालेका छन्। मक्किँदै करोड़ौंका संरचना, कोरोनाकालीन होल्डिङ सेन्टर अलपत्र शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विगतका वर्ष झैं हुन्थ्यो भने यति बेला बलरा नगरपालिका 5 सर्लाहीका 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंहले 2.5 बिघा खेतमा रोपाई गरिसकेका हुन्थे। यसपालि खेत बाँझो मात्र छैन। यी दुई किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा छन्। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोन वर्षाबाट खरिद गरेर ल्याएको 2 बोरा यूरिया र 6 बोरा डीएपी सहित उनीहरूलाई पक्राउ गरिएको थियो। रोपाई अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष झैं सीमावर्ती बजार सोन वर्षा पुगेका थिए, तर साइकलमा राखेर ल्याउँदै गर्दा 17 असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल एसएसबी को संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परे।